0: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
5: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
8: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत, फोन नम्बर 083-522-148 र 520-702।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत्थात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: खुसीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सूचना,
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड़ जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
0: प्रत्येक भेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338807, 98012338807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
1: सूचना
2: यही असोज 24 गते चौथो शनिवारको दिन
0: अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस।

0: द्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083 590 693।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: Radio Veri FM. Radio Veri FM.
2: Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
3: Extreme energy drink.
4: Time check. Ahile thik 6 baje ko cha.
5: Extreme energy drink. Taste the difference. Feel the energy.
6: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
7: आज 2083 साल असोज 24 गते शनिबार सन् 2026 अक्टोबर 10 तारीक असोज कृष्ण पक्षको औंसी तिथि
8: काया कैरन का साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली
8: राष्ट्रको शान किसान
9: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
6: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
7: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै शुरू हुने।
6: लादिङको गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै बस पार्कमा यात्रुको चहल पहल, महँगो भाड़ा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
10: 2022-2025 समथिङ थियो, अब त 3475, अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहन भन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो।
7: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न र मध्यम वर्गीय परिवार मर्कामा सरकारी नियमन प्रभावकारी बन्न सकेन।
6: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा, पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्ध।
7: र नेपाली क्रिकेट टोली लिग टूको शीर्ष चारमा नपर्ने पक्का, प्लेअफ खेल्ने।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: ह्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्कीले 375 मत ल्याउनु भएको छ। 54 मत बदर भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। अरू पदाधिकारीको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापति तर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिला तर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध भइसक्नु भएको छ। अब कांग्रेसको लगाम गगन थापा र विश्वप्रकाश शर्माको हातमा पुगेको छ। थापा र शर्मा कुनै समय नेभी संघको नेतृत्वमा सँगसँगै हुनुहुन्थ्यो। 14 महाधिवेशनमा फरक फरक प्यानलबाट एउटै पद महामन्त्रीका प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो। दुवै विजय हुनुभयो। नवे युवा आन्दोलनपछि यो जोड़ी कसिलो बन्यो। विशेष महाधिवेशन गराउँदै नेतृत्वमा स्थापित भयो। 15 महाधिवेशनले पनि कांग्रेस हाँक्ने जिम्मेवारी उनीहरूलाई नै दिएको छ।
2: कांग्रेसपछि एमालेको खबर। महाधिवेशनमा पराजित भएका र पार्टीमा लामो समय योगदान नगरेका व्यक्ति समेत केन्द्रीय सचिवालय तथा केन्द्रीय समितिमा मनोनित भएपछि एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्। यही विषयमा शुक्रबार हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहसमा रूपान्तरण भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भयो। केन्द्रीय कमिटि बैठकपछि ओली एमालेमा थप शक्तिशाली हुनुभएको छ। परामर्श र गृह कार्य विनय अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अघि बढ़ाएको भन्दै नेताहरूले आपत्ति जनाएका हुन्। हिजोदेखि शुरू भएको स्थायी समिति बैठकमा नेताहरूले मनोनयनका लागि स्पष्ट मापदण्ड बनाउनुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बाहेक बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्य विभाजन लगायत विषय एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिमा नेताहरूले मापदण्ड बनाएर मात्रै प्रस्ताव अघि बढ़ाउनुपर्ने धारणा राखेका छन्। केन्द्रीय समितिले एकमतका साथ पार्टीलाई रूपान्तरण गर्दै अघि बढ़ाउने उद्देश्यले गरेका निर्णय मापदण्ड बिनाको मनोनयनले अर्थहीन बनाउने उनीहरूको तर्क छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
1: सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय गरेको हो। तर उच्च पदस्थ सुरक्षा अधिकारीलाई बर्खास्त गर्दा अप्नाउनु पर्ने कानूनी प्रक्रिया र पारदर्शितामाथि पूर्व प्रहरी अधिकारी तथा सुरक्षा विज्ञहरूले प्रश्न उठाएका खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: नुवाकोट र रसुवा जिल्लाका भोटेकोशी बाढ़ी प्रभावित बाल बालिका मध्ये कम्तीमा 269 जनाले अभिभावक गुमाएको एक अध्ययनले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषदले काठमाण्डौ, नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा रहेका 584 बाल बालिकामाथि अध्ययन गरेको थियो। तीमध्ये 46% अर्थात 269 जना बाल बालिका आमा बुवा मध्ये एक र आमा बुवा दुवै सम्पर्कमा नभएर अभिभावकविहीन भएका हुन्। परिषदको प्रारम्भिक प्रतिवेदन अनुसार 41 बाल बालिकाले बुवा आमा दुवै गुमाएका छन्। भदौ 10 बाढ़ीबाट अभिभावक विहीन बन्ने बाल बालिकाको यो संख्या अन्तिम भने होइन। यसैबीच भोटेकोशी बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा संचालन गर्ने भनिएको दादुरा खोप अभियान अनिश्चितकालका लागि रोकिएको छ। बाढ़ीका कारण विस्थापित 6 महिनादेखि 15 वर्ष मुनिका 35,000 भन्दा बढ़ी बाल बालिका कहाँ छन् भन्ने पत्ता लगाउन नसक्दा खोप अभियान रोकिएको स्वास्थ्यका अधिकारीहरूले बताएका छन्। ती बच्चाहरू अहिले प्रभावित ठाउँमा छैनन्। स्वास्थ्य सेवा विभागका एक कर्मचारीले भनेका छन् उनीहरू यो ठाउँमा पुगे भन्ने पनि केही जानकारी भएन, त्यसैले खोप कार्यक्रम गर्न शुरू गरिएन। सरकारले समयमै बाढ़ीबाट विस्थापितलाई पुनर्स्थापना गर्न ढिलाइ गर्नाले बाढ़ी पीड़ित तितरबितर भएका हुन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: भदौ 10 गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले बगाएको रसुवा र नुवाकोटको सीमानामा रहेको बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। बाढ़ीको करिब 45 दिनपछि नेपाली सेनाको प्राविधिक टोलीले तीव्र नेतृत्व हिजो पुललाई वारपार अर्थात नुवाकोट र रसुवा दुवैतर्फ टेकाउने सफलता मिलेको छ। भोटेको श्री त्रिशुली नदीको बाढ़ीले पुल बगाएपछि रसुवा जिल्ला सड़क सञ्जालबाट करिब करिब अलगिएको थियो, जसका कारण दैनिक उपभोग्य सामग्रीको आपूर्ति, स्वास्थ्य उपचार र रसुवागढ़ी नाका हुँदै हुने चीन नेपाल व्यापार ठप्प प्राय बनेको थियो। दशैंकै मुखमा बेलीब्रिज सञ्चालनमा आउने खबरले चाड़बाड़का लागि घर फर्कने यात्रु र स्थानीय बासिन्दामा ठूलो उत्साह जगाएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा दशैंको सड़क र टिकटको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: दशैं तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514 14982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514 14982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
6: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
5: विशेषताहरू:
6: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
5: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
6: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
6: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
9: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, एमालेमा मनोमानी रोक्न ओलीलाई चुनौती, सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त, भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका बाल बालिकाको दादुरा खोप अभियान रोकियो, बेत्रावतीमा बेली ब्रिज जडान कार्य अन्तिम चरणमा लगायतका खबर गर्यौं।
1: अब बाँकी खबर। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध छ। सड़क भाँचिएको ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ। सड़क अवरूद्ध भएपछि दशैंमा घर हिँडेका यात्रु अल्पत्र परेका छन्। दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन्। दशैंका बेला भने यो भन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो। भाँसिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो।
9: अहिले बागमती र मध्य प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परिरहेको छ। काठमाडौँ उपत्यका र आसपासका जिल्ला तथा मध्य प्रदेशका धेरैजसो जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। गैरातीको तुलनामा अहिले बिहान पानी पर्ने क्रम केही घटेको छ। मौसमविदहरूका अनुसार आजदेखि पानी पर्ने क्रम क्रमशः घट्ने र मौसममा सुधार हुँदै जाने अनुमान छ।
1: दशैंको अग्रिम टिकट बुकिङ हिजोदेखि खुलेको छ। काठमाडौँको नयाँ बस पार्कमा घर फर्कन चाहनेहरूको भीड़ छ। यसपालि टिकट काट्ने व्यवस्था अघिल्ला वर्षभन्दा धेरै व्यवस्थित देखिन्छ। पहिले घण्टौं लाइन लाग्ने काउन्टरमा यसपालि यात्रुले अघिल्ला वर्षको जस्तो लाइन लाग्नु पर्दैन। व्यवस्था सहज भए पनि भाड़ा भने धेरै महँगो भएको यात्रुको गुनासो छ। महेश गेवालीको रिपोर्ट।
2: कैलाली लम्की चुहाका सन्तोष विष्ट यसपालि पनि दशैंमा घर जानको लागि अग्रिम टिकट लिन नयाँ बस पार्क पुग्नुभयो। अग्रिम टिकटका लागि 26 गतेसम्म अलग काउन्टर राखिएको छ। टिकट पाउन सहज भए पनि भाड़ा एकजनाको 3,475 रूपियाँ तोकिएको छ। अघिल्लो वर्ष बढ़ीमा 2,500 रूपियाँ थियो। त्यसैमाथि बस पार्कमा डिजिटल भुक्तानीको व्यवस्था नहुँदा उहाँलाई समस्या भयो।
10: पहिलाको भन्दा अलिक सुविधा चाहिँ राम्रो लाग्यो अग्रिमको लागि। फोर प्लायर त अब लगभगै 2,225 समथिङ थियो, अब त 3,475। अब अहिलेको अब क्यास मात्रै कारोबार हुने रे, प्रोत्साहन भन्दा बाहिरको कुरा गर्नुभयो, यो चाहिँ अब नराम्रो कुरा हो। मान्छेले अब क्यास लेस भइसकेको जमानामा डिजिटललाई चाहिँ प्रोत्साहन गर्नुपर्ने हो।
2: अर्घाखाँचीकी अनिता भट्टराईको अनुभव भने ठिक उल्टो छ। उहाँ ललितपुर बस्नुहुन्छ। छोराछोरी पहिले नै गइसकेका छन् र अब श्रीमान श्रीमती मात्र फूलपातीको अघिल्लो दिन 30 गते जाने योजना छ। उहाँ दिउँसो 12:30 बस पार्क पुग्नुभयो र झण्डै 1 घण्टाको लाइन बसेपछि टिकट हातमा पर्यो। लुम्बिनी प्रदेशका पहाड़े जिल्लामा जान अरू ठाउँ भन्दा केही बढ़ी लाइन बस्नुपर्छ। तर अघिल्लो वर्षको भन्दा यसपालि यो पनि धेरै कम हो। घर जाने टिकट हात परेपछि उहाँ खुसी हुनुहुन्छ।
11: सजिलो भयो, धेरै लाइन बस्नु परेन, धेरै गाह्रो त भएन, अब पहिला पहिला जस्तो छैन। भनेकै सिट पायो, पहिरो जाँदा पानी आउँदा जान पाइन्न कि भन्ने भएको थियो, खुल्ला मौसम छ, टिकट पाइयो, भनेकै रमाइलो भइरहेछ।
2: जुम्लाको हिमा गाउँपालिका सिङ्जाका अंगराज भण्डारीलाई पनि टिकट लिन त्यति सजिलो भएन। पैसाको हिसाब गर्दा अलि नराम्रो लागे पनि दशैंको बेला घर जाँदा मनमा रमाइलो लागेको उहाँ बताउनुहुन्छ।
12: एकजना दाई चाहिँ अब कर्णालीकै रहेछ भनौँ, मलाई थाहा भएर उसले चाहिँ अलिक सजिलो तरिका सिकाएर काटेको भाषा अब चित्त बुझ्दै के भन्नु, अब अलिक महँगै रहेछ 1,150 यस्तै सब। अरू त चाडपर्वमा त अब खुसी आएर मेन कुरा भनेको अब आमा बाबालाई भेट्नु नै ठुलो कुरा हो। अब 1 वर्ष पछि गइन्छ, अब त्यही नै हामीसँग यात्रा चाहिँ अलिक राम्रो हुनु पर्यो। अब त्यही बाटो पनि अलिक मौसमले गर्दा पनि अलिक खराब नै जस्तो देखिन्छ। मनमा त रमाइलो लाग्छ, अब पैसा भाडा यताउति हेर्दा चाहिँ अलिक जस्तो नराम्रै लाग्छ भनौँ।
2: कर्णालीको कालीकोट तिला गुफा नगरपालिकाका दुर्गा विश्वकर्मा यसपालि आफू जान नपाउने भएकाले दुखी हुनुहुन्छ। उहाँ लोकसेवाको तयारी गरिरहनु भएको छ र परीक्षा नजिक भएकाले यति बेला घर जान मिल्ने अवस्था छैन। त्यसैले आफू जान नपाए पनि भाइका लागि टिकट लिन बस पार्क पुग्नु भएको छ।
12: महँगो पनि अब महँगो नै हो, 3,100 रुपियाँ यहाँबाट। अब धेरै अब अन्य ठाउँहरू पनि महँगो छ, अब भन्यो जस्तो टिकट पाइन्न। भाइलाई जा बाउमालाई भेटेर भन्ने भयो, अलिक कामसाम गर्नु पर्यो, कामको सिजन छ नि त, अब घाँस धानहरू पनि काट्नु छ, त्यो भएर बाआमालाई अलिकति खानेकुराहरू दसैँ खर्च लुगा सुगा पठाएर दिनु पर्यो, दुःख लाग्छ दसैँ तिहारको महलमा पनि जान नपाउँदा।
2: काठमाडौँको वसुन्धरा बस्ने अर्घा खाँचीको खाँचीकोटका किरण खड्का 30-31 गतेको टिकट लिने योजनामा नयाँ बस पार्क पुग्नु भएको छ। गएको वर्ष टिकट नपाएर उभिएरै घर पुगेको तितो अनुभवले गर्दा यसपालि अग्रिम टिकट लिन आएको उहाँ बताउनुहुन्छ।
13: मान्छेहरू बीचमा आउँदै काठमाडौँ बाटो नै चाहिँ यसो बीच बीचमा टिकट काट्दाखेरि अलि अरूलाई पनि कष्टकर छ। पछिल्लो वर्ष मैले चाहिँ त्यो डाइरेक्ट गएको हो, टिकट नपाएरै उभिएर गएको थिएँ, त्यही भएर त्यो समस्याले गर्दा अहिले टिकट बनाएर अग्रिम टिकट बुकिङ गरेर जाऊँ भन्ने मेरो इच्छाले पहिले आएको।
9: आया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र ठुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
15: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहज जानकारी गराउँदछौ।
14: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
16: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
17: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
16: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
17: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
16: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
18: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
19: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
18: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
19: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
18: 198-198।
20: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
21: यसले ढुवानी लागत बढ़ाएको व्यवसायले बताउँदै आएका छन्। केही आपूर्तिकर्ता तथा उत्पादकले नै मूल्य बढ़ाए पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मूल्य नियन्त्रणका लागि प्रभावकारी हस्तक्षेप गर्न सकिरहेको छैन। पछिल्लो समय विपदका कारण सड़क बिग्रिएर रूट परिवर्तन गर्नुपर्दा ढुवानी भाड़ा बढ़ेको र त्यसको असर बजार मूल्यमा परेको देखिन्छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत समयमै खाद्यान्न आपूर्ति गरेर बजारमा हस्तक्षेप गर्नुपर्ने भए पनि त्यो प्रभावकारी हुन नसके उपभोक्ता कर्मीहरूको भनाई छ। विज्ञका अनुसार निम्न र मध्यमवर्गीय परिवारले वर्षभरि गर्ने खर्च मध्ये झण्डै 3 महिनाको बराबर खर्च चाडपर्वको बेला गर्छन्। दशैंलाई लक्षित गरेर वस्तुको उत्पादन र आपूर्ति बढ़ने भए पनि नेपालमा यही समयमा बजार मूल्य समेत बढ़ने गरेको छ। यसको प्रत्यक्ष असर निम्न र मध्यमवर्गीय परिवारमा पर्ने गरेको अर्थविद चन्द्रमणि अधिकारी बताउनुहुन्छ। उहाँका अनुसार निम्न तथा मध्यमवर्गीय परिवारले आफ्नो आमदानीको झण्डै 60% उपभोगमा खर्च गर्छन्। त्यसैले आमदानी नबढ़ने तर चाडपर्वको बेला महँगी बढ़ने अवस्थाले उनीहरूको पारिवारिक बजेट प्रभावित हुने गरेको छ। चाडपर्वसँगै बढ़्यो महँगी, फितलो सरकारी नियमन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
9: अब विदेशका खबर। भारतमा कक्रो जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। विदेशकै अर्को खबरमा, अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीमाथि प्रतिबन्ध लगाएको छ। अदालतका पूर्व न्यायाधीश नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार दिइएको केही घण्टापछि अमेरिकी विदेश मन्त्री कुमारको रूबियोले अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई दोषी अदालतको संज्ञा सहित सञ्चालनमा प्रतिबन्ध लगाउने बताएको समाचार संस्था एएफपीले जनाएको छ। यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हेगमा रहेको अदालत विरूद्ध लामो समयदेखि चलाइरहेको अभियानलाई थप तीव्र बनाउने कदमका रूपमा विश्लेषण गरिएको छ।
21: अब खेल खबर। नेपाली क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लीग टूको शीर्ष चारमा नपर्ने पक्का भएको छ। हिजो भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष चारमा पर्ने सम्भावना सकिएको हो। नेपालले अब सिधै विश्वकप छनौट खेल्न पाउने छैन। नेपाली टोलीले अब प्ले अफ खेल्नेछ। क्यानाडालाई हराएपछि ओमानको 29 खेलबाट 33 अंक भएको छ। नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा पनि 32 अंकसम्म मात्र पुग्न सक्छ। नेपालले यो श्रृंखला अन्तर्गत भोलि क्यानाडासँग खेल्नेछ।
9: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले ई बिडिङ क्यान्सिल गरेर हार्ड कपी मार्फत ठेक्का आह्वान गरी सम्झौता गर्ने प्रक्रिया शुरू गरेपछि निर्माण क्षेत्रमा फेरि दादागिरी प्रवृत्ति बढ़ेको छ। ठेक्का आह्वान भएका विकास कार्यालयका गेट चुल्ठे मुन्द्रीहरूले कब्जा गरेर ठेक्का प्रतिस्पर्धाविहीन बनाउन थालेका खबर आजको कान्तिपुरले लेखेको छ।
21: कृषि वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई दशैं अगाडि 1,50,50,000 रूपियाँ अनुदान रकम वितरण गर्ने भएको छ। उखु उत्पादक किसानलाई प्रोत्साहन स्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कृषि मन्त्री गीता चौधरीले कार्यविधि समेत स्वीकृत गरिसक्नु भएको छ।
9: देशभर 5,00,000 भन्दा बढ़ी विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयले अनलाइनबाट प्रश्न पत्र पठाउने र परीक्षा सकिएको 60 दिनभित्र नतिजा प्रकाशित गर्ने घोषणा गरेको छ।
21: मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक प्रति महिना 1,700 रिंगिटबाट बढ़ाएर 2,000 अर्थात झण्डै 76,000 रूपियाँ पुर्याउने घोषणा गरेको छ। प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमका अनुसार बढ़ेको तलब आउँदो जूनदेखि लागू हुनेछ। मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
9: नेपाली कांग्रेसले अर्को महाधिवेशनदेखि पार्टी सभापति सहित कार्य समिति चयनमा वडा तहबाटै मतदान गर्ने व्यवस्था प्रस्ताव गरेको छ।
21: भोलि आइतबारदेखि काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्।
9: काया कैरनमा अब पालो उखानको।
21: लिदा जस्तो तिर्दा हुँदैन।
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
21: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित। अरू पदको मतगणना आज दिउँसोदेखि मात्रै शुरू हुने।
9: धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध। खुलाउने प्रयास चल्दै बस पार्कमा यात्रुको चहल पहल। महँगो भाड़ा र डिजिटल भुक्तानी नहुँदा शास्ति।
21: खाद्यान्न तथा तरकारीको भाव बढ्दा निम्न तथा मध्यम वर्गीय परिवार मर्कामा। सरकारी नियमन प्रभावकारी बन्न सकेन।
9: भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। पूर्व न्यायाधीश नाभीलाई नोबेल पुरस्कार दिने निर्णय लगत्तै आईसीसीमाथि अमेरिकी प्रतिबन्ध।
21: र नेपाली क्रिकेट टोली लीग टूको शीर्ष चारमा नपर्ने पक्का, प्ले अफ खेल्ने।
9: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ भण्डारी जस्तै देखिने मान्छे ओली जस्तै देखिने मान्छेबाट शपथ लिँदै गरेको देखाइएको छ। ओली जस्तै देखिने मान्छे शपथ गराउँदै भन्दैछन्, लाज नमानी, धक नमानी, लत्तो छोडेर। अनि भण्डारी जस्तै देखिने मान्छेको जवाब छ, त्यो पर्दैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौं। नमस्कार।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
3: फिजिशियन डाक्टर समेत नापिक द्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद द्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
22: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: सानीभेरी तीन जलविद्युत आयोजनाका लागि 10 अर्ब 42 करोड़ रकम लगानी स्वीकृत। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अघि बढाइने।
1: आसन्न चाड़ पर्वलाई लक्षित गरी कर्णालीमा विशेष सुरक्षा योजना तयार। 5,000 बढी प्रहरी परिचालन गरिने।
0: हुम्लाको नामखा गाउँपालिका 6 लिम्बिका उच्च पाटनमा चरणका लागि लगेका 84 गाई सहित 200 पशु हिउँमा पुरिएर बेपत्ता।
1: र विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाडी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। हिमाल पहाड तराई जोड्छौ सबैलाई
2: बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। लगानी बोर्डले सानीभेरी तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ़ाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको 68 बैठकले 46.72 मेगावाट क्षमताको सानीभेरी तीन अर्ध जलाशयुक्त जलविद्युत आयोजनाका लागि लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। 10 अर्ब 42 करोड़ 33 लाख 62 हजार रूपियाँ लागत अनुमान गरिएको यो आयोजनाको लगानी स्वीकृत भएसँगै कार्यान्वयनको प्रक्रिया अघि बढ़ाइने बाटो खुलेको छ। यस्तै 900 मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ़ाउन पनि बोर्डले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। आयोजना विकास सम्झौतामा उल्लेख भएका प्रावधान अनुसार तत्काल निर्माण अघि बढ़ाउन सहजीकरण गरिने बोर्डले जनाएको छ। यसै गरी बैठकले 58.9 मेगावाट क्षमताको नारखोला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको लागि लगानी समेत स्वीकृत गरेको छ। 10 अर्ब 75 करोड़ 4 लाख 97 हजार रूपियाँ लागत अनुमान गरिएको आयोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ। बैठकले 900 मेगावाट क्षमताको अरूण तीन जलविद्युत आयोजनाको आयोजनाले सन् 2028 फेब्रुअरीसम्म व्यावसायिक उत्पादन शुरू गर्ने विषयलाई पनि अघि बढ़ाएको छ। स्वीकृत आयोजनाहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीहरूलाई लगानीकर्ताले प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डले बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यार्जन गर्ने निर्णय समेत बैठकले गरेको छ।
2: आसन्न दशैं तिहार र नेपाल सम्बद्ध अनि छठ पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वसनीय तथा सुदृढ़ बनाउन चाड़ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको जानकारी दिनुभएको छ। डीआईजी सापकोटाले यही असोज 25 गते भोलिदेखि कार्तिक 30 गतेसम्मका लागि योजना लागू गरिने भन्दै प्रदेशभर 5,314 प्रहरी परिचालन गरिने बताउनु भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित तथा भयमुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि उहाँले गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालयबाट समेत गरी 5,314 प्रहरी परिचालन गरिने भएको छ। यसमा मोबाइल गस्ती 28, मोटरसाइकल गस्ती 98, द्रुत प्रतिकार्य टोली 60, पैदल यात्री गस्ती 148, लामो तथा छोटो दूरीका गस्ती 204 रहनेछन्। विशेष नियमित तथा आकस्मिक चेकिङ 67, ट्राफिक सहितको संयुक्त चेकिङ 47, महत्वपूर्ण प्रतिष्ठान धार्मिक तथा पर्यटकीय स्थलमा 38, यात्रु तथा नागरिक सहायता कक्ष 37 प्रहरी खटाइने पनि बताइएको छ। यस्तै बैंक तथा वित्तीय संघ संस्था सुधार तथा सुरक्षा तथा बजार अनुगमनमा 31, विशिष्ट व्यक्तिको सुरक्षामा 10, माइकिङ प्रचार प्रसारमा 34, अन्य ड्यूटी गरी 494 स्थानमा प्रहरी परिचालित हुने पनि डीआईजी सापकोटाले बताउनु भएको छ।
0: हुम्लाको नामका गाउँपालिका 6 लिम्बिका उच्च पाटनमा चरणका लागि लगिएका 84 गाई सहित 200 पशु हिउँमा पुरेर बेपत्ता भएका छन्। गत 10 र 11 गतेको भ्यारी हिमपातका कारण चरण क्षेत्रमा रहेका पशु वस्तुको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। वडा अध्यक्ष पालजोर तामाङले 100 चौरी गाई र 50 वटा घोड़ा तथा 50 जुमा तथा झोपा बेपत्ता भएको जानकारी पाएको बताउनु भएको छ। लिङ खोला क्षेत्रको उच्च पाटनमा चरणका लागि लगेका पशु वस्तु बाघले हिमपातमा परेका हुन्। यो क्षेत्रमा बाघले हिउँ जमेकाले खोजीमा जानका लागि समेत नसकेको वडाध्यक्ष तामाङले बताउनु भएको छ। पशु वस्तुको खोजीका लागि सहयोग गर्न उहाँले सम्बन्धित निकाय तथा सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ। हिमपातका कारण बेपत्ता चौरीको जीवन जीवित अवस्थामा फेला नपरे लिम्बीमा चौरीको संख्या उल्लेख्य रूपमा घट्ने स्थानीयको भनाइ छ। यसैबीच हुम्लाको नामका गाउँपालिका पाँच स्थित नारालेखमा जमेको हिउँ जेसीबी मार्फत पन्छाउन शुरू गरेको छ। कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सड़क खण्डको यारी नारा लेख हुँदै हिल्सासम्मको सड़क संसारमा ल्याउन सड़कमा जमेको हिउँ पन्छाउन थालेको छ। हिल्सा सिमकोट सड़क आयोजनाका प्रमुख बेलबहादुर नेपालीले यारी क्षेत्रबाट नारा लेखतर्फ जमेको हिउँ पन्छाउन शुरू गरेको बताउनुभयो। नारा लेख हुँदै हिल्सासम्मको सड़कमा जमेको हिउँ पन्छाउने कार्य पनि तीव्र रूपमा भइरहेको उहाँको भनाइ छ। हाल हिउँ पन्छाउन शुरू गरेको सड़क खण्डमा करिब 3 फिट हिउँ जमेको छ।
2: जुम्लाको प्रसिद्ध चन्द्रनाथ भैरवनाथ मन्दिरमा दशैंको अवसरमा फेरिने 52 हातका लिंगा तानेर भित्राइएको छ। चन्द्रनाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले स्थानीय परम्परा अनुसार हरेक वर्ष घटस्थापनाको दिन लिंगा ठडाइने बताउनु भएको छ। यसको तयारीका लागि सयौंको संख्यामा भेला भएका भक्तजनले लिंगा तानेर मन्दिर पुर्याएको उहाँले बताउनुभयो। 52 हातको लिंगा लामा र निकै भारी हुने भएकाले सयौं भक्तजन तथा सुरक्षाकर्मीले डोरीको सहायताले तानेर मन्दिरसम्म ल्याएको उहाँले बताउनु भएको छ। हरेक वर्ष चन्द्रनाथ र भैरवनाथ मन्दिरमा फेरिने लिंगा चन्द्रनाथ नगरपालिका 3 स्थित रडी खला जंगलमा तयार गर्ने गरिएको छ। जंगलबाट लिंगा तानेर मन्दिरसम्म ल्याउने परम्परालाई स्थानीय संस्कृति तीको वैभवका रूपमा पनि लिने गरिएको छ। चन्द्रनाथ भैरवनाथ मन्दिरको लागि 52 हातका लिंगासँगै स्थानीय ढाड थपाला समुदायको तर्फबाट छुट्टै लिंग ल्याउने परम्परा पनि रहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले बाजागाजा सहित चन्द्रनाथ भैरवनाथको जय जयकार गर्दै लिंग तानेर जुम्ला सदरमुकाम नजिकै रहेको मन्दिरमा पुर्याएका हुन्। उहाँले यो परम्परा खस संस्कृतिको महत्वपूर्ण पर्वका रूपमा पनि रहेको बताउनु भएको छ। जुम्ला सदरमुकामबाट करिब 3-4 किलोमिटर टाढा रहेको रडीखला जंगलमा यस वर्ष लिंगा तानेर ल्याइएको हो। अब मन्दिरमा आपसै काटछाट गरेपछि घटस्थापनाका दिन लिंगा ठडाइने पनि गुठी संस्थानले जनाएको छ। कर्णाली क्षेत्रको प्रमुख धार्मिक शक्तिपीठमा रूपमा रहेको चन्द्रनाथ मन्दिरमा विभिन्न समयमा धार्मिक मेला लाग्ने गरे पनि दशैंको घटस्थापनाका दिन विशेष पूजा आजा गरी लिंगा फेरिने र जमरा छर्ने परम्परा रहँदै आएको छ। चन्द्रनाथ मन्दिरको धार्मिक महत्वका कारण भक्तजनहरू स्वस्फूर्त रूपमा लिंगा काट्न, तानेर ल्याउन र ठडाउन सहभागी हुने उहाँले बताउनु भएको छ। घटस्थापनाका दिन हजारौं मानिसको सहभागितामा लिंगो ठडाउने परम्परा रहेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: सूचना: के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।

0: me a extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858564555।

0: सूचना
1: यही असोज 24 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जालजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तीन जिल्ला हामीले सानो भेरी तीन जलविद्युत आयोजनाका लागि 10,42,00,00,000 रकम लगानी स्वीकृत माथिल्लो जलविद्युत आयोजनाको निर्माण पनि अघि बढ़ाइने आसन्न चुनावलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार 5,000 बढ़ी प्रहरी परिचालन हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा जुम्लाका डाक्टर भीम बहादुर खत्री नियुक्त हुनुभएको छ। कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले डाक्टर खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कल्याणी खड्काले बताउनु भएको छ। हुम्लाको नामखा गाउँपालिका र तिब्बतको बुराङ काउन्टी बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको स्वीकृतिका लागि कर्णाली प्रदेश सरकारको तर्फबाट सिफारिश गर्ने र कर्णाली प्रदेश राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमावली 2083 स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताउनु भएको छ।
3: हालैको पानीले पाक्न लागेको धान बालीमा क्षति गरेको बाँकेका किसानले बताएका छन्। वर्षाले ढालेको पाक्न लागेको धान बालीमा मरूवा र खैरो थोप्लो रोगको संक्रमण भएपछि बाँकेमा किसान उत्पादन घट्ने पिरलोमा परेका छन्। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विभिन्न स्थानमा आएको धानमा रोग लागेर बोट सुक्न थालेको गुनासो आएको बताउनुभएको छ। खेतको निरीक्षण गर्दा केही स्थानमा मरूवा र केहीमा खैरो थोप्लो रोगको संक्रमण देखिएको पनि उहाँले बताउनुभएको छ। जिल्लाका विभिन्न धान खेतमा रोगको संक्रमण देखिएको जानकारी आए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उहाँले बताउनु भएको छ। अहिले स्थानीय तहसँग समन्वय गरी रोगको अवस्था र क्षतिको विवरण संकलन भइरहेको पनि उहाँले जानकारी दिनुभएको छ। उहाँका अनुसार केही दिन अघि परेको भारी वर्षा र हावाहुरीका कारण पाक्न लागेको धान भिजेर ढलेको र त्यसपछि चर्को घाम लाग्दा रोगको संक्रमण देखिएको बताउनु भएको छ। नेपालगंज डडुवा र जानकी लगायतका स्थानीय तहमा यस्तो समस्या बढ़ी रहेको छ। कृषि ज्ञान केन्द्रले किसानलाई रोगको पहिचान र व्यवस्थापनका लागि प्राविधिक सहयोग समेत गरिरहेको जनाएको छ। डडुवा गाउँपालिका 5 का किसान अमर बुढा थोकीले धानका पातमा खैरो तथा हरियो रंगका पानीले भिज्रिएका जस्ता थोप्ला देखिने र संक्रमण बढ़दै जाँदा बोट सुक्ने समस्या देखिएको बताउनु भएको छ। यस वर्ष धान उत्पादन बढ़ने अपेक्षा गरे पनि पाक्ने बेलामा रोग देखिएपछि चिन्ता बढ़ेको किसानहरूले बताएका छन्।
2: सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेश सभामा चालू आर्थिक वर्ष 2083-84 बजेट ल्याउने तयारी गरेको छ। सर्वोच्च अदालतको आदेशपछि अन्यलमा परेको प्रदेश सरकारले बजेट प्रक्रिया फेरि अघि बढ़ेको जनाएको छ। सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनासम्म बजेट ल्याउन नसक्दा आर्थिक तथा विकास गतिविधिमा अन्यल रहेको छ। सरकारले अध्यादेश मार्फत बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले बताउनु भएको छ। यता प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले भने अदालतको आदेशको विषय स्पष्ट नभएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने जनाएको छ। निवर्तमान मुख्यमन्त्री समेत रहेका कंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले बजेट सम्बन्धी विवाद निरूपण नभएसम्म बैठकमा उपस्थित नहुने बताउनु भएको छ। सरकार फेरबदलमा भएको ढिलाइका कारण प्रदेश सरकारले निर्धारित समयमा बजेट ल्याउन सकेको थिएन।
3: सुदूरपश्चिममा करोड़ौं खर्चेर बनाइएका कोल्ड स्टोर अल्पत्र पर्दा किसानहरू मर्कामा परेका छन्। प्रदेश सरकारको लगानीमा निर्माण भएका कोल्ड स्टोर संचालनका लागि आवश्यक बजेट समेत विनियोजन गरिए पनि काम हुन सकेन। कोल्ड स्टोर निर्माण भएका सम्बन्धित स्थानीय तह तथा उपभोक्ता समितिले चासो नदिएकै कारण विनियोजित रकम समेत खर्च नभएको प्रदेश सरकारले जनाएको छ। कोल्ड स्टोर सञ्चालन नहुँदा कृषि उपज सुरक्षित राख्ने उपाय नभएको डोटीको शिखर नगरपालिका तीनका पुतली बोहराले बताउनु भएको छ। व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका उहाँले उत्पादन गरेको कृषि उपज सुरक्षित राख्ने व्यवस्था नहुँदा सडेर जाने समस्या रहेको पनि बताउनु भएको छ। कृषि उपजलाई खेरा जानबाट बचाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न 13 स्थानमा शीत भण्डार तथा च्याम्बर निर्माण गर्ने योजना अघि सारेको हो। योजना शुरू गरेको 5 वर्ष बिते पनि केही कोल्ड स्टोरको काम भए पनि सञ्चालन हुन सकेका छैनन् भने केहीको काम हुन बाँकी नै रहेको छ। प्रदेश सरकार मातहतको कृषि निर्देशनालयले डोटीले कोल्ड स्टोर सञ्चालनमा ल्याउन स्थानीय तहको कार्यविधि बजेट र जनशक्ति अभावमा हुन नआएको बुझिएको बताएको छ। प्रदेश सरकारले करिब 2,98,00,000 रूपियाँ लागतमा निर्माण गरेका 6 वटा कोल्ड स्टोरको कुल क्षमता 460 मेट्रिक टन रहेको छ। कैलालीको चुरे, लम्कीचुहा र गोदावरी, बाजुराको बढ़ी मालिका, कञ्चनपुरको दोधारा चाँदनी तथा अछामको साफे बगरमा निर्माण गरिएका संरचना पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। बाजुरा र लम्कीका कोल्ड स्टोर एकपटक सञ्चालन गर्दा आलुको बिउ राखिए पनि दोस्रो सिजनमा सञ्चालन हुन नसक्दा किसानहरू मर्कामा परेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम
4: सूचना। तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटे हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोचा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
6: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ, सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-1117।
7: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
8: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
8: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: सूचना।
6: कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।

0: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। त्यसैले हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबरमा खेल खबर। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने नेपाली कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ। मन्त्री परिषदको बैठकले एसियाडमा पदक जित्ने महिला र कबड्डी तथा कराते खेलका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि भने अहिले खुलाइएको छैन। कराँतेको पुरूष 84 केजी माथिको कुमिते स्पर्धामा तेन्जिङले लाओसका खेलाड़ी भाथाना सायन सनलाई 9-1 पराजित गर्दै कास्य पदक जित्नु भएको थियो। उहाँ सेमी फाइनलमा भने ईरानका महबूब बुद्ध नेमातीसँग 5-0 पराजित हुनुभयो। यस्तै नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कास्य पदक जितेर इतिहास रचेको छ। विश्व एसियाडमा नेपालले सम्म चरणमा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै सेमी फाइनलमा स्थान बनाएको थियो। सेमी फाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको थियो। यसअघि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाडमा पनि नेपालले कास्य पदक जितेको थियो।
0: आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरितामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आईसीसीको पछिल्लो वरितामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको जनाएको छ। अमेरिकामा जारी आईसीसी क्रिकेट विश्व लीग 2 श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपाललाई फाइदा भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गत सेप्टेम्बरमा एसएससी प्रिमियर कपको उपाधि जितेता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले ओमानमा जारी त्रिदेशीय श्रृंखलामा भोलि क्यानाडासँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। नेपालले लीग 2 श्रृंखलाको अन्तिम श्रृंखला यो भएकाले यसमा 4 खेलमध्ये कम्तीमा 3 खेल जित्नुपर्ने दबाव रहेको छ। नेपालले 3 खेल जितेमा एक दिवसीय मान्यता सुरक्षित गर्नेछ भने 3 भन्दा कम खेल जितेमा अरू टोलीको खेलको नतिजामा भर पर्नुपर्ने अवस्था रहेको छ। यसैबीच हिजो भएको खेलमा घरेलु टोली ओमानले क्यानाडालाई हराउँदै विजयी शुरूआत गरेको छ। खेल खबरसँगै रेलाई बिहानको भेरी खबर सकियो। विदा हुनु अघि यलसम्मका मुख्य खबर फेरि एकपटक।
1: सानीभेरी 3 जलविद्युत आयोजनाको लागि 10 अर्ब 42
0: खेल गर्नेछ भने 3 भन्दा कम खेल जितेमा अरू टोलीको खेलको नतिजामा भर पर्नुपर्ने अवस्था रहेको छ। यसैबीच हिजो भएको खेलमा घरेलु टोली ओमालले क्यानाडालाई

0: अघि बढाइने
1: आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार 5000 बढ़ी प्रहरी परिचालन
0: हुम्लाको नामका गाउँपालिका 6 लेमिका उच्च पाटनमा चरणका लागि लगेका चौरी गाई सहित 200 पशु हिउँमा पुरेर बेपत्ता
1: र विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने हस्तारीलाई बिहानको भेरी खबर सकियो अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलो रावत र केशव ढकाल बिदा हुन्छौ ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला नमस्ते

0: Extreme energy drink.
1: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ.
2: Extreme energy drink. Taste the difference. Feel the energy.
3: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ.
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ. सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान.
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि.
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ.
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ. त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ.
5: ल ल, त्यसो भए आज त्यही जाउँ. आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा.
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता. न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत. प्रोप्राइटर शिव रावत. सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40.
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ.
8: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता.
9: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ.
8: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्. बच्चाहरूमा निमोनिया,
9: झाडा पखाला,
8: डाबिरा,
9: पोलियो,
8: कुपोषण,
9: एनिमिया,
8: मम्स,
9: दम,
8: टाइफाइड
9: र पिलिया. नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्.
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता. एचसीआरसी अस्पताल,
9: चार बाहिनी रोड, नेपालगंज, बाँके. सम्पर्क नम्बर 081

0: 5 38 150 081 5 35 151
1: Coffee ready.
2: Wow, thank you.

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: डिप्रेसन लाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
5: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: कस्तो गर्मी बढेको! अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? अरे राम, कति ठाउँमा भ्याउनु मैले! अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
5: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
5: एसडीएल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

जयनेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। सड़क सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको शुभकामना। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट प्रहरी सहायक हवलदार एम बहादुर खड्का र मरादा सुवेदी उपस्थित भइसकेका छौं।

0: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकारीमा यो कार्यक्रम उत्पादन गरिएको हो।
1: तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ।
0: अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ।
1: सुर्खेतको सिम्ता गाउँपालिका 6 लिसी चोक स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडी सवार घाइते भएका छन्। हिजो बिहान 10:20 को समयमा नेपालगंजदेखि जाजरकोट तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 प 1158 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक जाजरकोट नलगाट नगरपालिका 2 बस्ने वर्ष 59 धनबहादुर विक र पछाडि सवार सोही ठाउँ बस्ने वर्ष 18 की रूपसरा विक घाइते भएका हुन्। घाइतेको कुपिन्डे नगर अस्पताल सल्यानमा उपचार भइरहेको छ।
0: रूकुम पश्चिमको बाफीकोट नगरपालिका 4 सालघारी स्थित मोसा दुर्घटना हुँदा मोसा चालक र पछाडी सवार घाइते भएका छन्। हिजो साँझ 5:30 को समयमा बाफीकोटबाट छिन्खेत तर्फ आउँदै गरेको RA-5P-8189 नम्बरको मोसा अनियन्त्रित भई पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोसा चालक रूकुम पश्चिम बाफीकोट गाउँपालिका 2 बस्ने वर्ष 29 को वीरेन्द्र पौडेल र पछाडी सवार बाफीकोट गाउँपालिका 2 बस्ने वर्ष 18 को लक्ष्मण नाथ घाइते भएका हुन्। दुवै जना घाइतेको जिल्ला अस्पताल रूकुम पश्चिममा उपचार भइरहेको छ।
1: जुम्लाको तातोपानी गाउँपालिका 5 एरेनी स्थित अटो दुर्घटना हुँदा अटोमा सवार 2 घाइते भएका छन्। हिजो साँझ 6 बजेको समयमा जुम्ला बजारदेखि एरेनी तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001H-0025 नम्बरको अटोको चक्का फुस्किन जाँदा अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका अटोमा सवार जिल्ला जुम्ला तातोपानी गाउँपालिका 4 बस्ने वर्ष 30 हिरा सार्की सोही ठाउँ बस्ने वर्ष 40 दलबहादुर सार्की घाइते भएका हुन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। अटो चालक जुम्ला तातोपानी गाउँपालिका 5 बस्ने वर्ष 20 खगेन्द्र सार्की उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 10 गुर्सा रोड स्थित बुलेट मोटरसाइकलले 2 पैदलयात्रीलाई ठक्कर दिँदा 1 पैदलयात्रुको उपचारको क्रममा मृत्यु भएको छ भने 1 पैदलयात्री र मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो साँझ 7 बजेको समयमा गुर्सादेखि तिनकुने चोक तर्फ आउँदै गरेको LU-72P-2009 नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्री सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बुदबुते बस्ने वर्ष 37 विवेक थापालाई ठक्कर दिँदा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन् भने निजको श्रीमती वर्ष 29 सुनिता थापा गम्भीर घाइते भएकी हुन् भने मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 बस्ने वर्ष 22 दिपेश चौधरी पनि गम्भीर घाइते भएका हुन्। घाइते दुवैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि यातायात व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हिजो दिउँसो 11 बजेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सञ्चालन भएको अन्तर्क्रिया कार्यक्रममा प्रहरी उपरीक्षक मुकुन्द रिजालज्यूको उपस्थितिमा 19 जना यातायात व्यवसायीहरू सहभागी हुनुभएको थियो। उक्त अन्तर्क्रिया कार्यक्रममा नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सवारी दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ र यात्रुहरूको सहज आगमनको लागि कसरी सहजीकरण गर्ने सम्बन्धमा छलफल भएको हो।
1: ट्राफिक कार्यवाहीमा परे 94 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 वटा जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा 94 वटा सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्।
0: अड़तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2209 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूमा विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2209 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्।
1: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
0: मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ।
1: सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं।
0: दायाँ बायाँ मोड्दा समयमै साइड लाइटको प्रयोग गरौं।
1: 20 सडकमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ।
0: सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौ।
1: आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ।
0: सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ।
1: पैदलयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौ।
0: मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौ।
1: घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौ।
0: सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिन परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला।
1: आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने यमबहादुर खड्का र म राधा सुवेदी विदा हुन चाहन्छौ। हस्त धन्यवाद। जय नेपाल।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: ए हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक झारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेड को छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचार को आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर 6 बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
9: विगत 30 वर्षदेखि वीरेन्द्र नगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: खुसीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
10: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
10: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
10: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
10: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
11: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, डेस्क पेपर लगायतका पाठ्य सामग्री,
2: लोक सेवा आयोगका किताबहरू,
1: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
3: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद मा स्क्रैच मार्फत रु 1,00,000 सम्म को क्यास र ऑनर को X5 प्लेन स्मार्ट वॉच पक्का उपहार नागरिकता को भर मा फाइनेंस र एक्सचेंज सहित को 0% सर्विस चार्ज आज आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्वा होटल को छेव मा सुर्खेत संपर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूम मा
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
5: महाचार महापहाउमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस् शाओमी किन्दा उपहार एभ्रीडे
6: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
7: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
6: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
7: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
6: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज

0: हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
1: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: सूचना,
5: यही असोज 24 गते चौथो शनिवारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
6: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
7: समय बदलियो, पुस्ता फेरियो, साथ उस्तै छ।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान आठ बजे भेरी हाइलाइट्स शब्दकाल को नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन राम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सानो भेरी जलविद्युत आयोजनाको लागि 10 अर्ब 42 करोड़ रूपियाँ लगानी स्वीकृत, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण पनि अघि बढ़ाइने, आसन्न चाडपर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना तयार भोलिबाट लागू गरिने, र विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। लगानी बोर्डले सानो भेरी तीन जलविद्युत आयोजनाको लगानी स्वीकृत गर्दै माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया पनि अघि बढ़ाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अध्यक्षतामा आज हिजो बसेको बोर्ड बैठकले 46.72 मेगावाट क्षमताको सानो भेरी तीन अर्ब जलाशय युक्त जलविद्युत आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। 10 अर्ब 42 करोड़ रूपियाँ लागत अनुमान गरिएको यस आयोजनाको लगानी स्वीकृत भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको छ। यस्तै 900 मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अघि बढ़ाउन पनि बोर्डले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। आयोजना विकास सम्झौतामा उल्लेख भएका प्रावधान अनुसार तत्काल निर्माण अघि बढ़ाउन सहजीकरण गर्ने निर्णय भएको जनाइएको छ। दशैं लगायतका आसन्न पर्वलाई लक्षित गरेर कर्णालीमा विशेष सुरक्षा योजना लागू गरिएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख जयराज सापकोटाले कर्णालीका 10 वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा बलियो बनाउन चाडपर्व लक्षित सुरक्षा योजना तयार गरिएको बताउनु भएको छ। डीआईजी सापकोटाले भोलि 25 गतेदेखि कार्तिक 30 गतेसम्म योजना लागू गरिने भन्दै प्रदेश पर 5314 प्रहरी परिचालन गरिने बताउनु भएको छ। सुरक्षा चुनौती र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकको जनजीवनलाई सुरक्षित बनाउन तथा भययुक्त बनाउन कुनै कसर बाँकी नराख्ने दावी पनि उहाँले गर्नुभएको छ। सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेश प्रहरी तथा मातहतका प्रहरी कार्यालय समेत गरी 5314 प्रहरी खटाइने उहाँको भनाइ छ। हुम्लाको नामखा गाउँपालिका छ लिमिका उच्च पाटनमा चरणका लागि लगिएका 84,200 पशु हिउँमा पुरिएर बेपत्ता भएका छन्। गत 10 र 11 गतेको भारी हिमपातका कारण चरण क्षेत्रमा रहेका पशु वस्तुको अवस्था अहिलेसम्म अज्ञात रहेको हो। वडा अध्यक्ष पालजोर तामाङले 100 चौरी गाई 50 वटा घोडा 50 जुमा तथा झोपा बेपत्ता भएको जानकारी आएको बताउनु भएको छ। लिङ क्षेत्रको उच्च पाटनमा चरणका लागि लगिएका पशु वस्तु बाक्लो हिमपातमा परेका हुन्। यो क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजीमा जान समेत नसकिएको अध्यक्ष तामाङले बताउनु भएको छ। पशु वस्तुको खोजीका लागि सहयोग गर्न पनि उहाँले सम्बन्धित निकाय तथा सरकारवालासँग आग्रह गर्नुभएको छ। सरकारले जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक विजेता करातेका तेन्जिङ शेर्पा र कबड्डी महिला टोलीलाई नगद पुरस्कार सहित सम्मान गर्ने जनाएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पदक विजेता खेलाड़ी र टोलीलाई पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कारको राशि भने समावेश गरिएको छैन। करातेमा शेर्पाले कांस्य पदक जित्नु भएको छ भने महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ। महिला कबड्डी टोलीले

0: लगातार दोस्रो पटक एसियाली खेलकुदमा कांस्य पदक जितेको हो। हस्तरीलाई बिहान 8 बजेको फेरि हाइलाइट सकियो। अहिले 11 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पञ्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
4: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
5: यही असोज 24 हप्ते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहज जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खुर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9855546455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9585404719 र 9585517015।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने प्राय उठ्ने बेला, पाइताला पोल्ने वा झमझमाउने प्राय राति, पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338307 98012338307। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: के छ साथी, खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार
3: विशेषज्ञ अहिले ठीक 9 बजेको छ।
4: नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि शुरू हुने। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँचिएपछि पृथ्वीराज मार्ग अवरूद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिवन राजपथमा गाड़ी चलाउन आलो पालो सहित समय। नेपाली काँग्रेसको सभापतिमा

वर्षा ठूलो पानी नपर्ने यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको आग्रह पानामामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प भवन पुल सड़क सहितका संरचनामा क्षति र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई नेपाल खबरमा अब पूरा खबर नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ पार्टीको 15 महाधिवेशनबाट वहाँ सभापतिमा निर्वाचित हुनुभएको हो आज बिहान सकिएको मतगणनामा थापाले 6584 मत प्राप्त गर्नुभएको छ सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभयो 54 मत बदर भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ अरू पदाधिकारीको मतगणना भने बाँकी रहेको छ सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ पार्टी सभापति सहित केन्द्रीय कार्य समिति चयनका लागि हिजो भएको चुनावमा 96.2% मत खसेको छ विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन् यसमध्ये वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य निर्विरोध हुनुभएको थियो धादिङको गोजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग हिजो बेलुकादेखि अवरूद्ध भएको छ सड़क भाँसिएका ठाउँमा भित्ता काटेर आजदेखि सड़क खुलाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ सड़क अवरूद्ध भएपछि दशैंमा घरिणीका यात्रुहरू अलपत्र परेका छन् दशैंको टिकट बुकिङ खुलेकै दिन काठमाडौँ ओहोरदोहोर गर्ने मुख्य सड़क अवरूद्ध भएको हो पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोरदोहोर गर्छन् दशैंका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाड़ी ओहोरदोहोर गर्ने गरेका प्रहरीको भनाई छ यसअघि 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भाँसिएको थियो भाँसिएको सड़क 18 दिनपछि सञ्चालनमा आएको थियो यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो यसैबीच मुगलिन काठमाण्डु सड़क खण्ड पहिरोका कारण अवरूद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा गाड़ीको आवागमन व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको छ प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुगलिन काठमाण्डु सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीको चापलाई ध्यानमा राखेर त्रिभुवन राजपथमा आलो पालो लागू गरिएको जानकारी दिनुभयो उहाँका अनुसार हेटौँडाबाट काठमाण्डुतर्फ छुट्ने गाड़ी यसअघि गैराती 2 बजेदेखि बिहान 5 बजेसम्म छुटेकोमा अब आज दिउँसो 3 बजेदेखि बेलुका 6 बजेसम्म सञ्चालन गर्न दिइनेछ त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सञ्चालन गर्न पाइनेछ त्यस्तै काठमाण्डुबाट हेटौँडातर्फ आज बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र आज राति 10 बजेदेखि भोलि बिहान 1 बजेसम्म समय निर्धारण गरिएको छ त्यस्तै भोलि दिउँसो 2 बजेदेखि बेलुका 7 बजेसम्म पनि काठमाण्डुबाट हेटौँडातर्फ गाड़ी सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो उहाँका अनुसार त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रुवाहक गाड़ीलाई मात्र सञ्चालन अनुमति छ त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक गाड़ीलाई त्रिभुवन राजपथ सड़क खण्ड प्रयोग गर्न पूर्ण रोक लगाइएको छ जिल्ला प्रशासन कार्यालयले यात्रु तथा चालकलाई निर्धारित समय तालिका पालना गरी यात्रा गर्न आग्रह गरेको छ मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार कान्ति लोकपथमा दिउँसो दोहोरो गाड़ी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाण्डु भित्रने मार्गमा साना गाड़ीका लागि आलोपालो समय तालिका लागू गरिएको छैन यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले एकतर्फी गाड़ी चलिरहेका छन् काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो गैराती परेको पानीले रोशी खोलामा लेदो र गेग्रान थुप्रिएको थियो जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एकतर्फी खुलेको सड़क खण्डलाई पूर्ण रूपमा खुलाउने गरी अहिले काम भइरहेको छ नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलीविधि जडानको काम अन्तिम चरणमा पुगेको छ नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात रसुवा र नुवाकोटतर्फ टेकाएको छ अब त्यहाँ गाड़ी गुड्ने पाता बिछ्याउन बाँकी छ यो काम सक्न बढ़ीमा 3 दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ दशैंको घटस्थापना अघि नै बेलीविधि सञ्चालनमा ल्याउने तयारी भइरहेको थियो भदौ 10 गतेको भोटेकोशी बाढ़ीले बेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवा बीचको सड़क सम्पर्क टुटेको थियो बेलीविरी सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवत जावत गर्न सहज हुनेछ
आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। त्यस्तै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी एक दुई ठाउँमा पनि पानी पर्नेछ। आज दिउँसो कोशी प्रदेशको सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ। हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना

नरहेको र पानी पर्ने क्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौसमविद निष्ठा निरौलाले बताउनुभयो। उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन। आज दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ। पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ। आज बिहान बागमती र मधेस प्रदेशको केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो। त्यस्तै गैराती काठमाडौँ उपत्यकामा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल प्रहरीले सड़क सुरक्षामा विशेष ध्यान दिन सबैलाई आग्रह गरेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले हिजो पोखरामा भएको स्कूल बस दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्दै सड़क सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो। प्रहरी प्रधान कार्यालयले दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि नियमित जाँच, कार्यवाही, जनचेतनामूलक कार्यक्रम, आधुनिक प्रविधिको प्रयोग तथा जोखिमयुक्त सड़क खण्डको निगरानी गर्दै आएको जनाएको छ। प्रहरीले विद्यालय बस सञ्चालन गर्दा बाल बालिकाको सुरक्षालाई विशेष प्राथमिकता दिन आग्रह गरेको छ। साथै दशैं, तिहार, छठ लगायत चाड़पर्वको बेला यात्रु तथा गाड़ीको चाप बढ़ने र दुर्घटनाको जोखिम समेत बढ़न सक्ने भएकोले चालक, यातायात व्यवसायी, यात्रु तथा आम नागरिकलाई जिम्मेवार बन्न प्रहरीको अनुरोध छ। त्यसैगरी सड़क तथा मौसमको अवस्थाबारे पूर्व जानकारी लिएर मात्र यात्रा गर्न, सांगुडा सड़क, घुम्ती, उकालो ओह्रालोमा पूर्ण सावधानी अपनाउन, गाड़ीको यान्त्रिक अवस्था नियमित जाँच गर्न र क्षमताभन्दा धेरै यात्रु र सामान नराख्न पनि प्रहरीको आग्रह छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व स्वास्थ्य संगठनले सदस्य देशहरूसँग आग्रह गरे प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड़ दिएको छ। असोज कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष अर्थात आज औंसीका दिन गरिने श्राद्धसँगै पितृपक्ष समापन गरिँदैछ। पितृपक्षमा दिवंगत पितृको नाममा तर्पण, सिधादान र पिण्डदान गर्ने गरिन्छ। पितृपक्षका 15 तिथि र असोज शुक्ल प्रतिपदाको एक दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृको सम्झना गरिने भएकोले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात औंसी तिथि श्राद्ध गरिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात दशैं शुरू हुन्छ। दशैंको घटस्थापना भोलि आइतबार परेको छ। अब विदेशको खबर। मध्य अमेरिकी देश पानामामा 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी पानामा शहरमा धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन, सड़क र पुल लगायतका भौतिक संरचनामा क्षति पुगेको विवरण छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसो 1:56 भूकम्प गएको हो। यसको केन्द्रबिन्दु राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको छ। मानवीय क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको बीबीसीले जनाएको छ। भूकम्पपछि शक्तिशाली परकम्प गइरहेका छन्। भारतमा कक्रोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज वृहत प्रदर्शन हुँदैछ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको छ र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामना सहित हिजो विदाई गर्नुभयो। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गते अर्थात अक्टोबर 18 देखि 24 तारीखसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। तेक्वान्दो र जुडो टोली आज जापान प्रस्थान गर्नेछ भने बाँकी टोली कर्मीसँग जापान जानेछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पलेसा पेरिस पारालिम्पिक्सकी पनि काँस्य पदक विजेता हुन्। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, बाँकी पदाधिकारीको मतगणना दिउँसोदेखि शुरू हुने। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध, भित्ता काटेर आवत जावत खुलाउने प्रयास। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग एकतर्फी सञ्चालन। त्रिभुवन राजपथमा गाड़ी चलाउन आलोपालो सहित समय तालिका। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, ठूलो पानी नपर्ने, यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिन प्रहरीको आग्रह। पानामामा 7.7 म्याग्निच्यूडको भूकम्प, भवन पुल सड़क सहितका संरचनामा क्षति। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई।
2: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पञ्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पञ्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
6: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
6: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
6: खुसीको खबर।
7: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
6: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: Extreme energy drink.
1: वेल्डिङ ड्रिल ग्रेडर मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौ। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
6: रेडियो
4: भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

আমায় বদলিও, পুস্তা ফেরিও, তারা সাথ সাথ উস্তেই চা।

0: extreme energy drink.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 9801328807 9801328807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु. हरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रिएर.
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल.
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत. मोबाइल नम्बर 9858404519 र 9858551715.
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
5: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ.
4: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने.
5: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत. सम्पर्क फोन नम्बर 0383411045 र मोबाइल नम्बर 9855017645 र 9884821313.
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन.
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ.
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्.
9: हजुर, आजै सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90.
10: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना.
11: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
10: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर. सर्ट उपहार.
12: फ्रंट लोड वाशिंग मशीन में इन्फ्रारेड कुकटप अनि इन्वर्टर एसी में निःशुल्क इंस्टॉलेशन सुविधा पनि
13: 0% ब्याज में किस्ताबंदी सुविधा पनि छ। हायर संग खुशी को पल सजाऊ हरेक घर। हायर, मोर क्रिएशन, मोर पॉसिबिलिटी।
14: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ.
1: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: नमस्ते काका, चिट्टिक्को परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते. अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको.
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका. 198 फोन गरेर आफ्नो नाम र मोबाइल.
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ.
1: Extreme energy drink. Taste the difference. Feel the energy.

0: आएर घरमा नै निचोडी दिनुहुन्छ अनि 198 मा फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलेै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आंखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
5: Xiaomi War Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi War Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi

0: मोमो, मटन मोमो, भेज मोमो, बब चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अंडा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुआ लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
0: यही असोज 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।

0: Mania. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेर बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तत्हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: Extreme energy drink.
1: दसैं आयो खुशी ल्यायो हायर को खुशी को पल योजना
2: अब हायर रेफ्रिजरेटर वाशिंग मशीन एसी वा चेस्ट फ्रीजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार
1: सिंगल डोर फ्रिज मा ड्राई आयरन डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर शॉर्ट शॉर्ट उपहार
2: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसी मा निशुल्क इन्स्टलेसन सुविधा पनि
1: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशी को पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
4: के भो बोलादै के गुनगुनाइरहेको
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
1: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
2: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
3: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
4: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँतसँगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँतसँगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: समय बदलियो, पुस्ता फेरियो, साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखि
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: सूचना
1: यही असो 24 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
0: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
4: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमटी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: रेडियो भेरी एफएम

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5719 र मोबाइल नम्बर 98-484-39-117।

0: Mania?
1: Extreme energy drink.
2: खुशीको खबर
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्यूब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मोटरसाइकलको ठक्करबाट वीरनगरमा एकजना पैदल यात्रीको ज्यान गयो, उहाँका श्रीमती सहित मोटरसाइकल चालक पनि घाइते। सुर्खेतको पश्चिम क्षेत्रबाट एकै दिन 18 थान भरुवा बन्दुक बरामद, थप अनुसन्धान हुँदै। र विश्व एसियाली खेलकुदमा कास्य जित्ने क्रान्ते खेलाड़ी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीलाई सागर सरकारले नगद पुरस्कार दिने। मोटरसाइकलको ठक्करबाट सुर्खेतको वीरनगरमा एकजना पैदल यात्रीको ज्यान गएको छ भने उहाँका श्रीमती सहित दुईजना घाइते भएका छन्। दैलेखको भैरवी गाउँपालिका घर भई हाल वीरनगर 10 बुदबुदीमा बस्दै आएका 27 वर्षीय विवेक थापाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विवेकलाई कर्णाली अस्पताल कालागाउँबाट थप उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटैमा ज्यान गएको जनाएको छ। सुर्खेतका प्रवक्ता एवं डीएसपी कविन्द्र सिंह बोहराले विवेकका श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरनगर 10 22 वर्षीय दिपेश चौधरी घाइते भएको बताउनु भएको छ। सुनिता र चालक चौधरीलाई थप उपचारका लागि नेपालगंज लगिएको उहाँको भनाइ छ। वीरनगर 10 बुदबुदीमा बस्दै आएका 27 वर्षीय विवेक थापाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विवेकलाई कर्णाली अस्पताल कालागाउँबाट थप उपचारका

को लु 72200909 नम्बर को बुलेट मोटरसाइकिल थापा दम्पतीलाई हिजो साँझ ठक्कर दिएको जनाएको छ। प्रहरीले सुर्खेतको पश्चिम क्षेत्रबाट एकै दिन 18 थान भरूवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट यही बन्दुक बरामद गरिएको जनाएको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रहरी निरीक्षक भूपेन्द्र साईको नेतृत्वमा खटिएको प्रहरी टोलीले बन्दुक बरामद गरेको हो। चौकुने गाउँपालिका साथ सान्ने घारीको जंगलमा लुकाई छिपाइरहेको अवस्थामा पाँच थान भरुवा बन्दुक भेटिएको छ। यस्तै चौकुने गाउँपालिकाकै वडा नम्बर एक धामी सेन स्थित जंगलमा 12 थान बन्दुक लुकाई छिपाइरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यता प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले बराहताल गाउँपालिका एकमा रहेको ज्यामिरी जंगलमा एक थान बन्दुक लुकाई छिपाइरहेको अवस्थामा फेला पारेको छ। बन्दुक कसले र किन राखेको भन्ने बारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी तेन्जिङ र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी तथा कराते खेलका खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पनि नगद पुरस्कार दिने निर्णय गरेको छ। पुरस्कारको राशि पनि अहिले खुलाइएको छैन। कराँतेको पुरूष 84 केजी माथिको कुमुते स्पर्धामा तेन्जिङ शेर्पाले लावसका खेलाड़ी भथाना सायासनलाई 9-1 को फ्राकिलो अन्तरले हराउँदै कास्य पदक जित्नु भएको थियो। यस्तै नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कास्य पदक जितेर इतिहास रचेको छ। विश्व एसियाडमा नेपालले समूह चरणमा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै कास्य पदक जित्न सफल भएको हो। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशवकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7 साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा।

0: गुणस्तरीय उपचार तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्री विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया।
5: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
4: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

हजुर नमस्कार अनि हृदयदेखि नै तपाईँलाई हार्दिक स्वागत छ एक्सट्रीम इनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रम र तपाईँ गाउनुहोस्को यो अर्को नयाँ श्रृंखलामा प्रविधिका सुरेश र विनोदको साथमा तपाईँकै नजिकको साथी महेन्द्रको तर्फबाट कार्यक्रम लतपाई गाउन साउने गर्छ हरेक शनिबार यस्तै समयदेखि करिब करिब 12 बजेको हाराहारीसम्म हिमाल पहाड हुँदै तराई समयकै साथ गुन्जने अनि सबै सबैको मन छुने रेडियो भेरि एफएम 98.6 छ र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो र फेसबुक पेजका माध्यमबाट समेत हामी तपाईँको छेउमा उपस्थित हुने गर्छौं र कार्यक्रमको बसाईमा हामी तपाईसँग नै प्रत्यक्ष रूपमा टेलिफोनको बाटो भएर भलाखुसारी गर्छौं भेटघाट गर्छौं र कुराकानीकै बीचमा हामी तपाईलाई भन्छौं ल तपाई गाउनुहोस् तपाई आइसकेपछि हामी कुनै पनि एउटा गीत तपाईँको आवाजमा सुन्छौ कार्यक्रमको फर्म्याट नै तपाई आइसकेपछि एउटा गीत गाउने फर्म्याट छ त्यसमा तपाई जानकार पनि हुनुहुन्छ तपाईँ हामीसम्म आउनुभयो भने तपाईँतिरको हालखबर परिवेश सन्दर्भका कुरा पनि हामी गर्नेछौं सुनित राशि 5/22/445 ल्यान्डबाट तपाईँहरू हामीसम्म आउन सक्नुहुन्छ र 23 केही समस्या बेला बेलामा आउने भएको भन्नाले हामी सकेसम्म 22 आउँदा पनि हामी तपाईँलाई जुनसुकै प्रकारको साथीहरूलाई स्वागत गर्नेछौ हामीसम्म आउने कोशिश चाहिँ जरूर गरिदिनुहोला हामी तपाईँलाई पर्खी बसेका छौं र यो मौसम अब चिसो हुन थाल्यो पानी पर्न थाल्यो वर्षा अझै गएको छैन जस्तो हामीलाई महसुस हुँदैछ तपाईँ हामीसम्म आउने कोशिश गर्दै गर्दा एउटा मिठो गीतले हामी यहाँनिर तपाईँलाई स्वागत गर्छौं तपाईँ टेलिफोनको बाटो भएर आउने प्रयास गर्नुहोस्

हजुर, यो निकै मिठो गीत तपाईँको माझमा राखेर तपाईँलाई स्वागत गर्यौं हामीले। प्रकाश दूतराज र मेलिना राईको स्वरमा सजिएको निकै चर्चित गीत पनि थियो यो। यो मिठो गीतले हामीले तपाईँलाई स्वागत गरेका छौं। हामी एक्सट्रीम एनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउन उसको बसाईमा छौं र तपाईँसँग कुराकानी गरौं, तपाईँतिरको हाल खबर सँगसँगै तपाईँको गायन क्षमता प्रतिभा सुनाऊ भन्ने मनसायले हामी तपाईँको छेउमा छौं। तपाईँ हामीसम्म आउन सक्नुहुन्छ 083-5-22-445 लाइनबाट। हामी तपाईँलाई पर्खिरहेका छौं, तपाईँ आउने क्रममा हुनुहुन्छ भन्ने विश्वास पनि मनमा छ। र कोही साथी लाइनमा हुनुहुन्थ्यो, उहाँको लाइन टुटेको कुरा मलाई जानकारी भएको छ र फेरि प्रयास गर्नका निम्ति पनि म उहाँलाई अनुरोध गर्छु। तपाईँ हामीसम्म आउने कोशिशमा पक्कै पनि हुनुहुन्छ र तपाईँसँग भलाकुसारी गर्ने, गीत गाउने तपाईँको क्षमता सुन्ने हामीले रहर मनमा सँगालिरहेका छौं। साथीहरू आउने क्रममा हुनुहुन्छ, तपाईँ हामीसम्म आउने प्रयास गर्नुहोस्। तपाईँ आइसकेपछि हामी तपाईँलाई फेरि स्वागत गर्नेछौं। यहाँनिर अर्को एउटा मिठो गीत सुन्छौं, गीतपछि लाइनमा आउनुहुने साथीहरूलाई हामी स्वागत गरौंला।

0: हजुर, यो निकै मिठो गीत तपाईँको माझमा हामीले राख्यौं। देवी घरती रस्ताथेरको स्वरमा सजिएको मिठो गीत तपाईँको माझमा राख्दै गर्दा कोही साथी लाइनमा आइपुग्नु भएको छ। कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु है त। हेलो,
1: हजुर नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट को बोल्नुभयो? सीतारामजी जस्तो पनि सुनिँदैछ है। के छ तपाईँको खबर सुनाउनुहोस् त सीतारामजी। अनि टिकापुरतिर के कस्तो हुँदैछ, मौसम कस्तो छ अहिले?
1: मौसम त अब ठिक छ, घाम छ, जाडो महिना जस्तो लाग्यो, अब चिसो भइगयो भनौँ। आजकल
0: चिसो हुन सुरु भइसक्यो, बिहानमा त चिसो नै छ होइन?
1: हजुर हजुर।
0: अनि अरू सब ठिक ठाक छ? अरू सब राम्रो छ, राम्रो छ।
1: हजुर, अब दसैँ आयो, चहल पहल छ, राम्रै हुन्छ।
0: चाडबाडको चहल पहल सुरु भइसकेको छ होइन? रमाइलो छ, रमाइलो छ, घमाइलो अझै हुन सकेको छैन। पानी बसिँदैछ, कता कता पानीले धेरै क्षति पनि पुर्याइसक्यो होइन?
1: पाटेको धानलाई डुबाइदिन्छ पुरा, सब लटापटा।
0: एकदम गाह्रो भएको छ, हामीलाई सम्झिनुहुन्छ, फेरि सम्झिनु भयो। अब तपाईँको आवाजमा गीत सुन्छौ है त हामी सीता।
1: हजुर, म अब एउटा प्रियसी फिल्मको सुनाइदिउँला।
0: हजुर,
1: सय डारा काटा सहो सय खोला पारी रहर छु म सधैँ तिम्रो दिलको हरहरी। हो मेरो माया, हो मेरो माया, सय डारा काटा सहो सय खोला पारी रहर छु म सधैँ तिम्रो दिलको हरहरी। हो मेरो माया, ओ मेरो माया। हजुर,
0: तपाईँलाई धेरै धेरै धन्यवाद छ सीतारामजी, यो मिठो गीत गाएर सुनाउनु भयो। हामी एकछिनपछि सम्म भयो यो गीत, नत्र अर्को कुनै चलचित्रको एउटा गीत या प्रियसीबाटै हामी राख्नेछौ। हामीलाई सम्झिनु भयो, धेरै धन्यवाद छ। अब कसलाई सम्झिनुहुन्छ?
1: अब सम्झना त धेरै एकदम सुन्न लाग्नु भयो होला। हाम्रो टिकापुर पनि सुन्नुहुन्छ, बाजेहरू भन्नुहुन्छ सीताराम भाइ गाना सुन्यौँ हामी, कहाँ सुन्नुभयो, रेडियोमा सुन्यौँ भन्नुहुन्छ। अनि कोही मासु लिन आउनुहुन्छ, आज त बडा निकै गाना गायो चौधरी भन्नुहुन्छ। अब सुन्ने सबैलाई सम्झिँदैछु, सुशीला लालसरी हिरा सीता सलामी थक धनु प्रेम सबै साथीलाई सम्झिँदै सय डाब्रा काटा चाहो सय खोला पारी रहर छु म सधैँ तिम्रो दिलको हरहरी भन्दै बिदा हुन्छ। नमस्ते।
0: हुन्छ, फेरि आउनुहोला, हजुरलाई छुट्टी है त। नमस्कार।

0: me a extreme energy drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-484-21-313।
5: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।

0: Media
1: Extreme Energy Drink.
2: Radio Bheri FM.
3: सबैको मन छुने रेडियो भेरी एफएम हामी कार्यक्रमलाई तपाईँ गाउँ उसको बसाईमा छौं. एक्सट्रीम एनर्जी ड्रिंकद्वारा प्रायोजित कार्यक्रमलाई तपाईँ गाउँ उसको बसाईमा तपाईँहरूसँग कुराकानी गर्दै अगाडि बढ़ने क्रममा छौं. 83-5-22-445 को लाइन खुला छ. तपाईँ हामीसम्म आउन कोशिश गर्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ भन्ने आशा विश्वास मनमा छ. यस्तोमा एक साथी लाइनमा हुनुहुन्छ. कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु है त. हेलो
4: हेलो हजुर, नमस्कार.
3: नमस्कार हजुर, कहाँबाट को बोल्नु भयो?
4: हजुर म बोल्दैछु रोल्पाबाट.
3: रोल्पाबाट को बोल्नु भयो?
4: मोहन महरा छेत्री.
3: मोहन महरा छेत्री रोल्पा कुन ठाउँबाट मोहनजी?
4: हजुर म रोल्पाको रोल्पा नगरपालिका सदरमुकाम लिबाङबाट बोल्दैछु.
3: लिबाङबाट बोल्दै हुनुहुन्छ. अनि के छ लिबाङको खबर सुनाउनुहोस् त, त्यतातिरको हाल खबर.
4: हजुर लिबाङतिरको हाल खबर एकदमै पनि ठिकठाक छ भन्नुपर्छ.
3: एकदम राम्रो छ होइन? पानी पर्दैछ या फाटेको छ, कस्तो छ अहिले मौसम चाहिँ?
4: पानी परेको छैन, फाटेको छ, घाम लागिरहेछ भन्नु.
3: घाम लागिरहेको छ यतातिर पनि, अलिअलि घाम अलिअलि छाया, घाम छायाकै लुकामारी चलिरहेकै छ भन्नु पर्यो होइन. अनि हामीलाई सम्झिनु भयो, निकै खुसी लाग्यो मोहनजी. अब हामी तपाईँको आवाजमा एउटा गीत सुन्छौँ है त.
4: हजुर हजुर, पक्कै पनि यो रेडियोमा पहिलो पटक हो. अब एउटा खासै गीत गाउन त आउँदैन, गाउने कोसिस चाहिँ गर्छु.
3: हजुर यो कार्यक्रमको नियमका लागि पनि अलिकति गुनगुनाइदिनु होला है.
4: ए हस हस हुन्छ.

0: ঝিম ঝিম ভো মালাই পানি ইশারা ডিম ডিম ভো মায়া জল বুনছু মা ঝিম ঝিম সানো না ঝিম কাউ পারেলে ভুতু কই হুনছু মা ঝিম ঝিম সানো না ঝিম কাউ পারেলে ভুতু কই হুনছু মা।
1: हजुर निकै मिठो गीत गाएर सुनाउनु भयो। झिमझिम सानो न झिम्क्या परेली भुतुकै हुन्छु म। अलिकति पुरानो तर निकै मिठो चर्चित गीत पनि होइन। धेरै धन्यवाद छ मोहनजी हामीसम्म आइदिनु भयो। पहिलो पटक आउँदैछु पनि भन्नुभयो, तपाईँलाई स्वागत छ। तपाईँलाई धेरै धन्यवाद पनि ज्ञापन गर्छौ। एकछिनपछि हामी तपाईँले गुनगुनाउनु भएको गीत राख्ने कोशिश गर्छौ। कसलाई सम्झिनुहुन्छ?
0: सम्झ तपाईँलाई अनि प्राविधिक मित्रलाई अनि मभन्दा अगाडि मभन्दा पछाडि आउने जति पनि साथीले मलाई मोहन महरा छेत्री भनेर चिन्नुहुन्छ सबै साथीलाई एकमुष्ट रूपमा सम्झिँदै बिदा हुन्छु। नमस्कार।
1: हुन्छ, फेरि आउनुहोला, आजलाई छुट्टी है त। नमस्कार।

0: हजुर, निकै मिठो गीत तपाईँको माझमा राख्यौ। झिमझिम सानो नझिम्क्याउ परेली भुतुक्कै हुन्छु म। निकै मिठो गीत थियो यो। मोहन महरा छेत्री लिबाङ रोल्पाबाट आएर गुनगुनाइसकेपछि हामी तपाईँको माझमा यो गीत जोड्दै थियौं र अगाडि बढ़ने क्रममा नै कोही साथी पुनः लाइनमा आइसक्नु भएको खबर मलाई प्राप्त भएको छ। कहाँबाट को हुनुहुन्छ, म स्वागत गर्छु है त। हेलो,
1: हजुर नमस्ते।
0: हजुर नमस्कार, कुन ठाउँबाट को बोल्नु भयो?
2: म
0: ओखलडुङ्गाबाट
1: ज्ञानु
0: गजमेर भन्नुभयो।
1: धनु गजमेर भनेको
0: धनु भन्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: ओखलडुङ्गा कुन ठाउँबाट धनुजी?
1: ओखलडुङ्गाको खिची डेम्बा गाउँपालिका 5 बट्ट।
0: हजुर, अनि त्यताको खबर सुनाउनुहोस् त, कस्तो छ हाल खबर?
1: यताको खबर पानी परिरहेको थियो, अहिले बिग्रिरहेछ, अनि पानी पर्ला पर्ला जस्तो पनि भएको छ। हिजोदेखि पानी परिरहेछ भन्नुपर्छ, अनि एकदमै ठिकै छ भनौँ न।
0: एकदम ठिक छ, राम्रो छ, राम्रो चल्दैछ। अझ राम्रो हुनका निम्ति पनि हाम्रो सदिच्छा शुभेच्छा छ धनुजी है। हामीसम्म आउनुभयो, टाढाको यात्राबाट हामीसम्म यो माया बोकेर आउनुभयो, तपाईँप्रति हामी धेरै आभार व्यक्त गर्छौ। अब तपाईँको आवाजमा एउटा गीत सुन्छौ है त।
1: हुन्छ,
0: सुरु गर्नुहोस्।
1: हो हो हो सानोको याद मोटुमा ठोकिन्छ पसिन्छ, कहिले अस्ति।

0: धेरै धेरै धन्यवाद छ तपाईँलाई यो निकै मिठो गीत हाँस्न सिकायो है, यो निकै मिठो गीतका लागि तपाईँलाई धेरै धन्यवाद छ धनुजी, हामीसम्म आइदिनु भयो, सहभागिता जनाइदिनु भयो, हामी एकछिनपछि तपाईँका लागि भनेर गीत राख्ने तयारी गर्दैछौ, कसलाई सम्झिनुहुन्छ?
1: हुन्छ, फर्स्टमा यति मिठो आज कार्यक्रम सञ्चालन गर्नुहुन्छ दादा हजुरकै लागि भन्न चाहन्छु, राजनीतिक मित्र लगत एफएम अल युनिट स्टाफ सबैको लागि भन्न चाहे, घर परिवारमा मेरो मम्मी बाबाको लागि, काठमाडौँतिर हुनुहुन्छ भाउजू, अनि दुबईतिर हुनुहुन्छ दाई राम कुमार गजमेर, अनि भाइहरू बहिनी भाइ सबैको लागि भन्न चाहन्छु, सुन्दै हुनुहुन्छ होला दाई ज्ञानपुन मगरलाई धेरै धेरै सम्झना भन्न चाहन्छु, सुन्दै हुनुहुन्छ एकदमै प्यारो सोल्ठी हुनुहुन्छ मदन भण्डारीको लागि धेरै धेरै सम्झना भन्न चाहन्छु, दिदी रचना भण्डारी भिनाजु गङ्गा भण्डारीको लागि, र दाई नर घिसिङ शङ्खलाल तामाङ अविश लिम्बुको लागि, अनि दाई जमिन तामाङको लागि पनि धेरै सम्झना छ है भन्न चाहन्छु, सन्देश केसी अनि भरत विश्वलाई पनि सम्झना छ दाईहरूलाई भन्न चाहन्छु, अनि प्यारी साथी अनुलुङ्गेली बगर निशा श्रेष्ठ जेनिसा श्रेष्ठ निशा लामाको लागि दुर्गा मगरको लागि भन्न चाहन्छु, अनि धेरैजना सुन्दै हुनुहुन्छ होला उहाँहरू सबैको लागि, र मलाई धनुगजमा भने चिन्नुहुन्छ चिन्नु हुँदैन उहाँहरू सबैको लागि भन्दै जान्छु ल, नमस्ते।
0: हुन्छ, फेरि आउनु होला, आजलाई छुट्टी है त, नमस्कार।

0: भर्नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
5: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात SDL अब सुर्खेतमै।
6: हजुर, अब SDLमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
6: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते SDLमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
6: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना SDLमै।
5: SDL तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्। Thank you.

0: Extreme energy drink.
1: 400만 주네.
2: Radio Mary FM.
3: Extreme energy drink. Extreme energy drink द्वारा प्रायोजित कार्यक्रम लतपाई गाउनुसको व्यवसायमा छौँ हामी र तपाईसँग नजिकै बसेर यो समयलाई बिताउन पाउँदा निकै हर्षित पनि छौं र तपाईहरूलाई स्वागत गर्दै अगाडि बढ्दै गर्ने क्रममै छौं हामी र कोही साथी लाइनमा आइसक्नु भएको छ कहाँबाट को हुनुहुन्छ म स्वागत गर्छु हेलो
4: हजुर नमस्ते
3: नमस्कार हजुर कहाँबाट को बोल्नु भयो
4: हजुर म सल्यान कालीमाटीदेखि ज्ञानपुन मगर बोल्दैछु
3: ज्ञानपुन मगर सल्यान कालीमाटीबाट होइन त अनि के छ ज्ञानजी त्यताको खबर सुनाउनुहोस् कालीमाटीतिरको हाल खबर अनि मौसम परिवेश कस्तो छ
4: मौसम घाम बादल नै छ सर अरू हाल खबर ठिक थियो अब दशैँ अगाडि नै धेरै यस्तो धान काट्ने वाला थियो मौसम यस्तो गर्छ अरू एकदमै ठिक छ भन्नुपर्छ
3: अहिले यो बेमौसमी मौसमले निकै गाह्रो पार्यो होइन त पाकेको धानहरू डुबेका छन् निकै समस्या सिर्जना भएको छ अहिले मौसमले निकै नै हामीलाई दुःख दिइरहेको छ होइन अनि अरू सब ठिक छ अरू सब राम्रो छ होइन त हामीलाई सम्झिनु भयो निकै खुसी लाग्यो ज्ञानजी अब तपाईँको आवाजमा एउटा गीत सुन्छौँ है त हामी
4: हजुर त्यति त आउँदैन सर कार्यक्रमको नियम पालना गरिदिन्छु फुलको मायाको सागर दिलको ढुङ्गामा एक लिटर धपकै बली राम्रा केटी हुन्छन् होइन चली फुलको ढुङ्गामा सँगै तरौँ मायाको सागर दिलको ढुङ्गामा हजुर सर यति मात्रै
3: फुलको छुङ्गामा सँगै तरौं मायाको सागर दिलको डुङ्गामा होइन त यो निकै मिठो गीत अलिकति पुरानो र निकै मिठो गीत राजु परियार लक्ष्मी नेउपानेले गाउनुभएको मिठो गीत गाएर सुनाउनु भयो ज्ञानजी तपाईँलाई धेरै धन्यवाद छ हामी एकछिनपछि गीत राख्दैछौ कसलाई सम्झिनुहुन्छ
4: हजुर सर्वप्रथम हजुरलाई सुनाउन चाहे अनि प्राविधिकमा को हुनुहुन्छ मित्र उहाँलाई अनि मलाई कार्यक्रम आउँदैछ दादा भनेर जानकारी गराउने मेरो प्यारो मदन भाइको सम्पूर्ण घर परिवारलाई मामा गङ्ग भण्डारीको घर परिवारलाई बहिनी धनु गजमेर बहिनीको सम्पूर्ण घर परिवारलाई प्यारो बहिनी दिलमाया राणा मगरको सम्पूर्ण घर परिवारलाई अनि मिलन साथसाथी मोहन महरा छेत्री को सम्पूर्ण घर परिवार र मलाई ज्ञानपुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई भन्दै आजको बसाएर बिदा हुन्छु नमस्ते दाई
3: हुन्छ ज्ञानजी फेरि आउनुहोला आजलाई छुट्यौँ है त नमस्कार

हजुर, फूलको ढुंगामा सँगै तरौ मायाको सागर दिलको ढुंगामा, यो निकै मिठो गीत तपाईँको माझमा हामीले प्रस्तुत राख्यौं र यो गीत गाउँदै हुनुहुन्थ्यो ज्ञानपुन मगर कालीमाटी सल्यानबाट राजपरियार लक्ष्मीदेव पानेको यो मिठो गीत सँगसँगै हामी अब विदा लिएर जानुपर्ने बेला भइसकेको संकेत मलाई प्राप्त भयो। आजको श्रृंखलामा आउनुहुने साथीहरूलाई एकचोटि सम्झना व्यक्त गरौं है। सीताराम चौधरी टीकापुर कैलालीबाट आउनुभएको थियो, त्यसपछि आउनुभयो मोहन महरा छेत्री लिबाङ रोल्पा नगरपालिका लिबाङ रोल्पाबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो। त्यसपछि धनु गजमेर हुनुहुन्थ्यो ओखलढुंगाबाट हामीलाई सम्झिँदै हुनुहुन्थ्यो भने अन्तमा आउनुभएको थियो कालीमाटी सल्यानबाट ज्ञान पुन मगर। सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ हामीसम्म आइदिनुभयो, यो सहभागिताले आजको कार्यक्रमलाई पनि सफलतामा पुर्याइदिनु भयो, तपाईँप्रति हामी आभार व्यक्त गर्छौं। अनि हामीसम्म आउन कोशिश गरेर पनि केही साथीहरूसँग कुराकानी हुन पाएन आज पनि, यस्तो भइ नै रहन्छ र तपाईसँग आगामी श्रृंखलामा अवश्य पनि कुराकानी हुन्छ, यो आशा विश्वास मनमा छ र तपाईसँग नै हामी कुराकानी गर्दै फेरि यो समयलाई सँगै व्यतीत गर्नेछौ। अनि देश र विदेशमा रहेर हामीलाई सुनेर साथ दिनुभयो तपाईँप्रति हामी आभार व्यक्त गर्छौं। अनि प्रविधिबाट सघाउनुहुने वीरेन्द्रनगरका सुरेश पन्त, हर स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिन्छु। तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस्, यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकी नजिकको साथी महेन्द्र चन्द जोर्सु दुई हात र भन्छु नमस्ते, फेरि भेटौंला, शुभ साता।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीबीबी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआई सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौतीपूर्ण। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू अब रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा भासिएको सड़क खण्डमा ब्याक कटिङ अर्थात भित्तातर्फको भाग काट्ने काम अहिले भइरहेको छ। आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भइरहेको र कुनै अवरोध नआए आज बेलुकासम्म सड़क पूर्ण रूपमा खुल्ने सड़क विभागले जनाएको छ। गलौदीमा नदीतर्फ त्रिशुलीले कटान गर्दा सड़क भासिएको हो। गलौदीमा हिजो बेलुकादेखि सड़क अवरूद्ध छ। सड़क अवरूद्ध हुँदा दशैंमा घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्। पृथ्वी राजमार्ग भएर दैनिक 15,000 भन्दा धेरै गाड़ी ओहोर दोहोर गर्छन्। दशैंका बेला यो भन्दा पनि तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाई छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि संचालनमा आएको थियो। यसअघि असोज पहिलो हप्ताको बाढ़ी पहिरोको कारण पनि झण्डै 5 दिन सड़क अवरूद्ध भएको थियो। यसैबीच बीपी राजमार्गको काभ्रे खण्डमा अहिले दुईतर्फी नै गाड़ी चलिरहेका छन्। काभ्रेको रोशी गाउँपालिका 9 पिन्थली बेसी र नार्केमा लेदो तथा गेग्रानले बीपी राजमार्ग अवरूद्ध भएको थियो। गैराती परेको पानीले रोशी खोला तीव्र संख्यामा गाड़ी ओहोर दोहोर गर्ने गरेका प्रहरीको भनाइ छ। यसअघि भदौ 14 भोटेकोशीको बाढ़ीपछि त्रिशुली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णवीर खण्ड भासिएको थियो। भासिएको सड़क 18 दिनपछि

0: दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। पार्टीको 15 महाधिवेशनबाट उहाँ सभापतिमा निर्वाचित हुनुभएको हो। अघि बिहान सकिएको मतगणनामा थापाले 6,584 मत प्राप्त गर्नुभएको छ। सभापतिका अर्का उम्मेद्वार श्यामकृष्ण खड्गेले 375 मत प्राप्त गर्नुभयो। खड्गेले 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई बधाई दिँदै पार्टीभित्र एकता कायम गर्न र फरक मत राख्ने सबैलाई समेटेर अघि बढ़न आग्रह गर्नुभएको छ। बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत ले प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्दै पार्टीको एकता, आपसी सम्बन्ध र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ। अरू पदाधिकारीहरूको मतगणना बाँकी छ। सभापति बाहेकका पदाधिकारीको मतगणना आज दिउँसोदेखि गर्ने तयारी छ। विभिन्न 231 पदका लागि 811 जनाले उम्मेद्वारी दिएका छन्। यसमध्ये वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिला उपसभापतितर्फ पुष्पा भूषाल र काठमाडौँ उपत्यकाको महिलातर्फ केन्द्रीय सदस्यमा अमिता प्रधान साक्य भने निर्विरोध यसअघि नै भइसक्यो। नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको जनाएको छ। स्वीकृत दर भन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा ईमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र आफूले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको जनाएको हो। प्राधिकरणले दूरसंचार सेवा प्रदाय एकले सेवा उपलब्ध गराए बापत लिने शुल्क उचित र मुनासिब हुनुपर्ने उल्लेख गरेको छ। साथै तोकेको निर्देशिका बमोजिम शुल्क निर्धारण गरी लागू हुने मिति समेत उल्लेख गरेर कम्तीमा 3 महिना अघि स्वीकृतिका लागि पेश गर्नुपर्ने प्रावधान प्राधिकरणले स्मरण गराएको छ। प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने, स्वीकृत दरभन्दा बढ़ी शुल्क लिन, पूर्व स्वीकृति बिना शुल्क वृद्धि गर्न तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा संचालन गर्न नपाइने वैधानिक व्यवस्थाबारे सचेत गराउँदै संचार प्राधिकरणले नियम विपरीत गतिविधि गरेमा दूरसंचार ऐन तथा नियमावली बमोजिम सेवा प्रदायकमाथि कार्यवाही गरिने चेतावनी दिएको छ। अनुभवहरूको सुनवाई, वास्तविक आवाज, वास्तविक परिवर्तन भन्ने नाराका साथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि मनाइँदैछ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो। सन् 1992 मनाउन थालिएको विश्व मानसिक स्वास्थ्य दिवसले मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण रहेको सन्देश प्रवाह गर्दै आएको छ। मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ भन्ने सन्देश प्रवाह गर्न विश्व संगठनले सदस्य देशहरू सबैसँग आग्रह गरेको छ। प्राकृतिक प्रकोप, द्वन्द र सार्वजनिक स्वास्थ्य आपतकाल जस्ता संकटमा परेकालाई मनोसामाजिक परामर्श दिन तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जोड़ दिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा इजरायल ठगी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेद्वार खड्का पक्राउ, राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
1: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदो र गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाली कांग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेद्वार विनिता खड्गालाई पक्राउ गरेको छ। खड्गाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ। ठगी प्रकरणमा खड्गाको समेत संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान थालेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले जानकारी दिनुभयो। प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाई मार्फत खड्गाको नाम समेत अनुसन्धानमा जोड़िएको थियो। सीआईबीले दोलखाकी 32 वर्षीय बालिका शिवाकोटी र रामेछापका 51 वर्षीय चौलागाईलाई यसअघि नै पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै 2,50,00,000 रूपियाँ ठगी गरेको आरोप छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नवौं महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। त्यसै गरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौं महाधिवेशन निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो। महोत्तरीको बर्दीवास दिन गौरी डाँडामा अस्ति बिहिबार मधेस प्रदेश सभाका सभामुख रामाशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो। प्रतिष्ठानमा 38 पदाधिकारी र 37 सदस्य सहित 75 सदस्य केन्द्रीय समिति रहने व्यवस्था छ। सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरूको घोषणा सहित आज महाधिवेशन समापन हुँदैछ। अब विदेशको खबर। भारतमा ककरोच जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै अहिले वृहत प्रदर्शन शुरू भएको छ। यो प्रदर्शनलाई ध्यानमा राखेर राजधानी नयाँ दिल्लीमा यसअघि हिजोदेखि नै 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको थियो। आज बिहान प्रहरीले युट्युबर ध्रुव राठीसहित 600 भन्दा धेरै समर्थकलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ। प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनबाट आउजाउ गर्ने 250 भन्दा धेरै रेल सेवा पनि रद्द गरिएको छ। प्रदर्शन अघि शहरका प्रमुख सड़कमा अवरोधक राखिएको र जन्तर मन्तरमा आवागमन रोकिएको भारतीय संचार माध्यमले जनाएका छन्। प्रहरीले र्याली गर्न अनुमति दिएको छैन। सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै दिल्लीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च पासको आह्वान गरेको हो। अब खेल खबर। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रामचरित्र मेहता र राखेपकी सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित विदाई गर्नुभयो। जापानको आइची नायोगमा आउँदो कार्तिक 1 7 गते अर्थात अक्टोबर 18 24 तारीकसम्म हुने 5 पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न 8 खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिको 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दुकी पलेसा गोवर्धनले चीनको हान्जाउमा भएको 4 संस्करणमा काँस्य जितेकी थिइन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अवरूद्ध पृथ्वी राजमार्गको गलौदीमा भित्तातर्फको भाग काटिँदै बेलुकासम्म खुलाउने तयारी। लेदवा गेग्रानले अवरूद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो। इन्टरनेट सेवाको शुल्क नबढ़ेको दूरसंचार प्राधिकरणको भनाई। नियम विपरीत गतिविधि गरे कार्यवाही गर्ने चेतावनी। आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै विपद तथा द्वन्द प्रभावित समुदायमा मानसिक स्वास्थ्य समस्या चुनौती हुन। भारतमा सीजेपीको आह्वानमा प्रदर्शन। नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कड़ा। 250 भन्दा धेरै रेल सेवाहरू रद्द। र पारा एसियाडमा सहभागी हुने नेपाली टोलीको विदाई। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालोअनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
5: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भरपर्द छ।
8: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान। सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 0 83 5 22 360।
10: सूचना।
11: यही असोज 24 गते चौथो शनिवारको दिन
10: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा। कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0 83 5 90 6 93।
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
14: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
13: हाम्रा सेवाहरू
14: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
13: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
15: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
16: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
15: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
16: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
15: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
17: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिन यस्तै बाइजना भयो।
18: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
17: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो। तै त म क्याहरू त आफै भन्दिन क्या।
18: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
13: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाँच रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
19: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
20: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489540576।
21: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
22: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Sonia.
1: Extreme energy drink.
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: महाचार महापहार
7: Xiaomi वा Redmi को फोन किन्दा
6: उपहार नै उपहार।
7: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे।
8: रेडियो भेरी FM।

0: Bonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
6: थप जानकारीका लागि समुदाय मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98481-313।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम।

0: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: me a
1: extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385205045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385211179, मोबाइल नम्बर 98584589 र 97679044443।
5: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
0: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: रेडियो भेरी एफएम

0: the
1: extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
4: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
7: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
8: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
7: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
8: झाडा पखाला,
7: डाभिरा,
8: पोलियो,
7: कुपोषण,
8: एनिमिया,
7: मम्स,
8: दम,
7: टाइफाइड
8: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
7: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
8: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mia.
1: Extreme energy drink.
2: फाइल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98489417।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार
0: सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97453 र 98145 84 0131।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.

0: Mania.
1: Extreme energy drink.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: यही असोज 24 गते शनिबारका दिन सुफर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
5: रेडियो भेरी FM।

0: Mania.
1: Extreme energy drink.
2: सूचना
3: यही असोज 24 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
2: थप जानकारीका लागि सम्राइज मेडिकल हल आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

आफ्नो कार्ड नम्बर कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस् याद राख्नुहोस् बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन त्यसैले सतर्क रहनुहोस्

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम

0: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बु टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
3: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
3: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
3: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 9708439043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको एन्डोस्कोपी, कानको सुन्न सक्ने
7: क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर बसपा क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
7: रेडियो भेरी एफएम।

0: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: Extreme energy drink.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
3: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745533975 र 9145484031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी FM।

0: बीजेपीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि। मोबाइल नम्बर 98 480 44 631।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: Extreme energy drink.
1: 75 सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवाचाद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।
4: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर छ बुद्ध पथ। सम्पर्क फोन नम्बर 083-521-1137।
1: सूचना
7: यही असो 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-6993।

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्ग यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व बसाई चराई दिवस नेपालमा पनि मनाइँदै। आप्रवासी चराको संकट बढ्दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै। नेपाल खबरमा अब पूरा खबर। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। बेलुकासम्म काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको सड़क विभागले जनाएको छ। यसैबीच मुगलिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाडौँ आवाजावत गर्ने सवारी साधनको चाप पनि बढ़ेको छ। बड़ा दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकनपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विष्टका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी, बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै सिराहामा 103.4 मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका एक दुई ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पर्सि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको उम्मेद्वारको मतगणनाका लागि छलफल भइरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उम्मेद्वारहरूबीच केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो। उम्मेद्वारहरूसँगको छलफलपछि मतगणना शुरू गर्ने समितिले तयारी गरेको छ। निर्वाचन समितिले यस अघि गैराती सभापति पदका लागि भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। आज चराहरूको विश्व बसाई सनाई दिवस नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइदिछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना सभागृहमा गरेको थियो। प्रतिस्पर्धी उम्मेद्वार श्याम कृष्ण खड्कीलाई पराजित गर्दै गगन कुमार थापा सभापतिमा निर्वाचित हुनुभएको छ। थापा 6,584 मतसहित सभापतिमा निर्वाचित हुँदा

0: जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै धनी देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरा मध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोलार र किङ फिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका बिजुलीका तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वंचित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात केवाईसी विवरण अद्यावधि गर्दा, मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणहरूलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको

0: नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघुसरी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघुसरी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराती चिकित्सकले मृत घोषणा गरेका प्रहरी नायब निरीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा आज व्यापक प्रदर्शन र तनावपूर्ण स्थिति सिर्जना भएको छ। कक्रूर जनता पार्टी सीजेपीले चुनाव प्रणालीमा सुधार र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको हो। प्रदर्शनलाई रोक्न दिल्ली प्रहरी र केन्द्रीय सशस्त्र बलका गरी 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रदर्शन स्थल जन्तर मन्तर र वरपरका क्षेत्रमा धारा 163 लागू गरी कड़ा घेराबन्दी गरिएको छ भने सर्वसाधारणहरूको आवतजावत नियन्त्रण गर्न 45 भन्दा बढ़ी मेट्रो स्टेशनका ढोका बन्द गर्नका साथै 250 भन्दा बढ़ी रेल सेवाहरू रद्द गरिएका छन्। यसैबीच प्रदर्शन रोक्न प्रहरीले व्यापक धरपकड़ जारी राखेको छ। सीजेपीका संस्थापक अभिजित दीपकले नेताहरू सौरभ दास र आशुतोष राङकालाई विमानस्थलबाट पक्राउ गरेको छ। यस्तै प्रदर्शनमा समर्थन जनाउन पुगेका वरिष्ठ अधिवक्ता प्रशान्त भूषण, सामाजिक अभियन्ता योगेन्द्र यादव, एआईएसकी अध्यक्ष नेहा बोहरा र चर्चित युट्युबर ध्रुव राठी लगायत 3,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई दिल्लीका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। सयौं समर्थकहरू पक्राउ परे पनि सीजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ। मतदाता नामावली पुनरावलोकन प्रक्रियामा व्यापक धाँधली भएको र लाखौं वास्तविक मतदाताको नाम हटाइयो को आरोप लगाउँदै सीजेपीले मुख्य निर्वाचन आयुक्तको राजीनामा मागेको हो। निर्वाचन आयोगले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज 6 खेल हुँदैछन्। आज आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले लीगको अंक तालिकामा आफ्नो स्थान सुधार गर्न प्रतिस्पर्धा गर्नेछन्। आजको पहिलो खेलमा बेलुका 5:15 दोस्रो स्थानको आर्सेनलले 5 औं स्थानको लीड्स युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै बेलुका 7:45 16 औं स्थानको एस्टन भिल्लाले 14 औं स्थानको ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै त्यही समयमा 10 औं स्थानको चेल्सीले 17 औं स्थानको बर्नमाउथसँग खेल्नेछ। 11 औं स्थानको इप्स बीच टाउनले 19 औं स्थानको फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को खेलमा 14 औं स्थानको सुन्दरल्याण्डले 3 रो स्थानको ब्राइटन एलबीएनको सामना गर्नेछ। आजको अन्तिम खेलमा 12 औं स्थानको म्यान्चेस्टर युनाइटेडले अंकतालिकाको पुछारमा रहेको टोटनह्यामसँग राति 10:15 प्रतिस्पर्धा गर्नेछ। इंग्लिश प्रिमियर लीग अंकतालिकाको शीर्ष स्थानमा 15 अंकसहित म्यान्चेस्टर सिटी छ। आर्सेनल 12 अंकसहित दोस्रो र ब्राइटन 10 अंकसहित तेस्रो स्थानमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पृथ्वी राजमार्गको गलौदी खण्डमा सड़क अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डु सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता। राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश। राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर। चराहरूको विश्व वर्षाई सराई दिवस नेपालमा पनि मनाइँदै आप्रवासी चराको संकट बढ़दो। उडान मार्ग र वासस्थान जोगाउने चुनौती। चुनाव सुधारको माग गर्दै भारतको दिल्लीमा व्यापक प्रदर्शन। 23,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन। आयोजक सीजेपीका संस्थापक अभिजित लगायत 3,000 भन्दा धेरै पक्राउ। र प्रिमियर लीगमा आज 6 खेल। आर्सेनल, चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्ता चर्चित टोलीले प्रतिस्पर्धा गर्दै

0: Extreme energy drink.
1: त्यो साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान देशमा गर्व दुख दुख होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: महाचार महापहाड
6: Xiaomi वा Redmi को फोन किन्दा
5: उपहार नै उपहार
6: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे
7: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
8: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
7: सिङ्गल डोर फ्रिजमा ड्राई आइरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: Ama bedeliyor. Pustaf veriyor.
1: Para saat.
0: Status data.

0: extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227.
3: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 98012338307 98012338307. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्. हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रो भेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ.
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट.
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ.
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत. फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98584-5489 र 97-679-044-43.
4: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ.
5: के भो बोलादै के गुनगुनाइरहेको?
4: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको.
5: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त. अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ. न पैसा लाग्छ धेरै न समय जान्छ खेरै.
6: Radio Bheri FM.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: me a
1: extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
6: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98481-313।

0: me a...
1: extreme energy drink.
2: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।
4: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855654555।
1: सूचना
2: यही असो 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906993।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840444631।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

हिमाल पहाड तराई जोड्छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मोटरसाइकलको ठक्करबाट वीरनगरमा एकजना पैदल यात्रीको ज्यान गयो, उहाँका श्रीमती सहित दुईजना घाइते। प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन 18 थान बन्दुक फेला पार्यो र विश्व एसियाली खेलकुदमा कास्य जित्ने क्रान्ते खेलाड़ी र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। मोटरसाइकलको ठक्करबाट वीरनगरमा एकजना पैदल यात्रीको ज्यान गएको छ भने उहाँका श्रीमती सहित दुईजना घाइते भएका छन्। दैलेखको भैरवी गाउँपालिका घर भएर हाल वीरनगर नगरपालिका 10 बुदबुदीमा बस्दै आएका 27 वर्षीय विवेक थापाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। जिल्ला प्राधिकारले सुर्खेतले विवेकलाई कर्णाली प्रदेश अस्पताल कालागाउँबाट थप उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जनाएको छ। सुर्खेतका डीएसपी कपिन्द्र सिंह बोहराले विवेकका श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरनगर 10 22 वर्षीय दिपेश चौधरी घाइते भएको बताउनु भएको छ। सुनिता र चालक चौधरीलाई थप उपचारका लागि नेपालगंज लगिएको प्रहरीले जनाएको छ। प्रहरीले सुर्खेतका जंगलमाट एकै दिन 18 थान बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको चौकुनी र बरातालका जंगलबाट यी बन्दुक बरामद गरिएको जनाएको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबिया चौरका प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा खटिएको टोलीले बन्दुक बरामद गरेको हो। टोलीले चौकुनी सात सान्ने घारीको जंगलमा लुकाई छिपाइराखेको 5 थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ। यस्तै चौकुनी गाउँपालिकाकै वडा नम्बर 1 धामीसेनमा रहेको जंगलबाट 12 थान बन्दुक फेला पारिएको छ भने प्रहरी चौकी रानीघाटबाट खटिएको प्रहरी टोलीले ब्राहताल गाउँपालिका 1 रहेको ज्यामिरी जंगलमा 1 थान बन्दुक लुकाई छिपाइराखेको अवस्थामा फेला पारेको छ। यी बन्दुक कसले र किन राख्यो भन्ने बारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने क्रान्ते खेलाड़ी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले एसियाड पदक जित्ने महिला कबड्डी टोली तथा कराते खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। कराँतेको पुरूष 84 केजीमाथिको कुमुते स्पर्धामा तेन्जिङ शेर्पाले लाओसका खेलाड़ी भथाना सायसनलाई 9-1 पराजित गर्दै कांस्य पदक जित्नु भएको हो। उहाँ सेमी फाइनलमा भने इरानका महम्मूद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। यस्तै महिला कबड्डी टोलीले लगातार दोस्रो पटक एसियाडमा कांस्य जित्ने क्रममा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै सेमी फाइनलमा ठाउँ बनाएको हो। भारतसँग सेमी फाइनलमा पराजित भएपछि नेपालले कास्यमै चित्त बुझाएको हो। यसअघि सन् 2023 चीनको हाङझाओ आडी भथाना सायसनलाई 9-1 पराजित गर्दै कास्य पदक जित्नु भएको हो। उहाँ सेमी फाइनलमा भने इरानका महम्मूद नेमातीसँग 5-0 पराजित हुनुभयो।

0: तर्फ काँस्य जितेको थियो। हवस् तरीलाई दिउँसो चार बजेको फेरि हाइलाइट सक्यो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Estonia.
1: Extreme energy drink.
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाख सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 98012338807 98012338807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.

0: Extreme energy drink.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
5: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ
6: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
5: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313
7: महाचार महापहार रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
8: शाओमी किन्दा उपहार एभ्रीडे
9: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ
10: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस
9: नाक बन्द हुने समस्या
10: नाकबाट रगत बग्ने
9: नाकभित्र मासुको गिर्खा पलाएको
10: घ्राण शक्ति गुम्ने
9: कान सम्बन्धी समस्याहरू कान दुख्ने
10: कानको संक्रमण
9: कान सुन्न गाह्रो हुने
10: कान बज्ने समस्या
9: चक्कर लाग्ने
10: घाँटी सम्बन्धी समस्याहरू ग्ल्यान्ड सुन्निने
9: घाँटी दुख्ने
10: आवाज बन्द हुने
9: निल्न गाह्रो हुने
10: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस् HERC अस्पताल
9: चारवाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081-538-150 081-535-151

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी तीन थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
10: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157915090।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाऊ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा भ्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व दुख दुख होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
4: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
5: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
5: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
6: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
6: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9848-21-313

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिने सही भाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489956576
6: रेडियो भेरी एफएम
7: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा मोटरसाइकलको ठक्करबाट ब्रेनरमा एकजना पैदल यात्रीको ज्यान गयो, आफन्तको प्रदर्शन समेत सहित दुईजना घाइते, बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु र विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने। मोटरसाइकलको ठक्करबाट ब्रेनमा एकजना पैदल यात्रीको ज्यान गएको छ भने उहाँका श्रीमती सहित दुईजना घाइते भएका छन्। दैलेखको भैरवी गाउँपालिका घर भएर हाल ब्रेनगर नगरपालिका 10 बदबुदीमा बस्दै आएका 27 वर्षीय विवेक थापाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। जिल्ला प्रहरीकाले सुर्खेतले विवेकलाई कर्णाली प्रदेश अस्पताल कालागाउँबाट थप उपचारका लागि नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जनाएको छ। सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले विवेकका श्रीमती सुनिता थापा र मोटरसाइकल चालक ब्रिनगर 10 का 22 वर्षीय दिपेश चौधरी घाइते भएको बताउनु भएको छ। सुनिता र चालक चौधरीलाई थप उपचारका लागि नेपालगंज लगिएको उहाँको भनाइ छ। प्रहरीले घुस्राबाट तीनकुने चोकतर्फ हिँडेको लु 72P2009 नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतीलाई हिजो साँझ ठक्कर दिएको जनाएको छ। यसै बीच मृतकका आफन्तले उचित राहत र मोटरसाइकल चालकलाई कार्यवाहीको माग गर्दै आज टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले दिउँसो एयरपोर्ट चोकमा टायर बालेर प्रदर्शन गरेका कारण सड़क अवरूद्ध बनेपछि लामो तथा छोटो दूरीका यातायातका साधनलाई रूट परिवर्तन गरेर गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ। बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा पनि मधुबन नगरपालिका 3 कोठिया घाटका 50 वर्षीय पुष्पा लामिछानेको ज्यान गएको हो। उहाँ घर नफर्किएपछि खोजी गर्ने क्रममा गोहीसँगै मानिसको टाउको देखिएको थियो। खोजीका क्रममा लामिछानेको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको बर्दिया प्रहरीले जनाएको छ। जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा कास्य पदक जित्ने कराते खेलाड़ी तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ। मन्त्री परिषदको बैठकले एसियाडमा पदक जित्ने महिला कबड्डी टोली तथा कराते खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कारको राशि भने अहिले खुलाइएको छैन। कराँतेको पुरूष 84 केजीमाथिको कुमुतेमा तेन्जिङले लावसका खेलाड़ी मथाना सायासनलाई 9-1 पराजित गर्दै कास्य पदक जित्नुभएको थियो। यस्तै नेपाली महिला कबड्डी टोलीले समूह चरणमा थाइल्याण्ड र श्रीलंकालाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेसँगै कास्य पदक पक्का गरेको हो। सेमी फाइनलमा भारतसँग पराजित भएपछि नेपाल अगाडि बढ़न भने नसकेको हो। यसअघि सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाडमा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो। हवस् तरीलाई साँझ 5 बजेको फेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: हुन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष
1: समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो हेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम हुन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: Radio.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरुकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा संचालित काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाख सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 9801328807 9801328807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
2: दसैँ आयो, खुशी ल्यायो. हायरको खुशीको पल योजना.
3: अब हायर रेफ्रिजरेटर, वाशिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
2: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर. सर्ट सर्ट उपहार.
3: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन.

0: सुविधा पनि
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएशन, मोर पोसिबिलिटीज।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Organic Fragrance.
1: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी टिलर, थ्रेसर, पानी ताने फर्म, पावर टिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
4: Radio Veri FM, Radio Veri FM,
5: Radio Veri FM, 98.6, 102.7 megahertz.

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ। त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
4: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: Mania.
1: Extreme energy drink.
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सूचना,
1: यही असोज 24 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, विरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
3: महाचार महापहार, शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे।
1: यही असोज 24 गते शनिबारका दिन सुफात पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0385-22-360।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0385-22-148 र 5-20-702।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिङ काठमाण्डुको सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
8: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको व्यास खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई।
9: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेद रहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
8: दिल्लीमा कक्रोच जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, 3 जना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
9: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इण्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुर मा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
8: नेपाल दर्पणमा अब खबरको सिलसिला। धादिङको गजुरी नजिक गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन डोजरसहित आवश्यक जनशक्ति परिचालन गरेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। पालिकासँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर गाड़ी सञ्चालन ल्याउने प्रयास भइरहेको छ। सड़क पुनः सञ्चालन ल्याउन सक्दो प्रयास भइरहेको र केही समय लाग्ने जिल्ला प्रहरीकारले धादिङले जनाएको छ। काठमाडौँबाट राजमार्ग हुँदै चल्ने गाड़ी गलौदीमा सड़क अवरूद्ध भएका कारण काठमाण्डुमै रोकिएका छन्। यसैबीच मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएसँगै हेटौँडा हुँदै काठमाण्डु आवाजावत गर्ने गाड़ीको चाप बढ़ेको छ। दशैंको समय भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले यात्रुवाहक गाड़ीलाई पहिलो प्राथमिकतामा राखेर त्रिभुवन राजपथ लगायत वैकल्पिक मार्गमा आवागमन व्यवस्थापन गरिरहेको छ। ट्राफिक प्रहरी प्रमुख रमेश विश्वका अनुसार यात्रुवाहक पछि इन्धन र खाना पकाउने ग्यास बोकेका गाड़ीलाई प्राथमिकता दिएको छ। सड़क साँगुरो र अप्ठ्यारा घुम्ती भएकाले आलोपालो प्रणाली मार्फत गाड़ी छाडिएको र कतिपय गाड़ीलाई 1-2 घण्टासम्म रोक्नुपर्ने अवस्था छ। त्रिभुवन राजपथमा 11 मिटरसम्म लम्बाई भएका गाड़ी चल्न दिएको छ भने 10 चक्का भन्दा बढ़ी र 15 टनभन्दा बढ़ी भार भएका मालवाहक गाड़ीलाई रोक लगाएको छ। यस्तै जीप र विद्युतीय गाड़ीका लागि भीमफेदी मार्गबाट दोहोरो आवागमनको व्यवस्था मिलाइएको छ।
9: भोलिदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ। आज दिउँसो र राति कोशी बागमती र गण्डकीका पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। पछिल्लो 3 घण्टामा देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको छ। भोलिदेखि भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाड़ी भूभागका 1-2 ठाउँमा मात्र हल्का वर्षा हुनेछ। पछि सोमबार रातिदेखि देशैभर पानी पर्ने सम्भावना टरेर जाने मौसमविद विनु महर्जनले जानकारी दिनुभयो। यसैबीच मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमतीका पहाड़ी तथा हिमाली क्षेत्रका लागि पहिलो चेतावनी जारी गरेको छ। मेघ गर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
8: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। ललितपुरको सानेपामा रहेको पार्टी कार्यालयमा उपसभापति र महामन्त्री पदको मतगणना आज दिउँसोपछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6,584 मत खसेकोमा गगन कुमार थापाले 93.88% अर्थात 6,209 मत प्राप्त गरेर विजयी बन्नुभयो। प्रतिद्वन्दी श्याम कृष्ण खड्गीले 375 मत प्राप्त गर्नुभएको छ। यसैबीच नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित पछि शुरू भएको हो। मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न 14 कोठामा भइरहेको छ। यसअघि मतदान सकिएसँगै गैराती सभापतिको मतगणना भएको थियो। सभापति पदमा 6,584 मत खसेकोमा गगन

0: जवाबदेहिताका रूपमा लिएको बताउनुभयो। अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाबदेहिता बढ़ाउनुपर्ने भन्दै उहाँले सबै साथी मिलेर नागरिकको विश्वास जित्दै जाने बताउनुभयो। अहिले नागरिक र कांग्रेस बीचको विश्वास टुटेको उल्लेख गर्दै थापाले त्यसलाई पुनर्स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो। उहाँले आफूहरू इतिहासबाट लाभ लिने गरी नभई वर्तमानमा काम गर्ने गरी आएको बताउनुभयो।
1: हामी इतिहास रटेर पनि बस्दैन, हामी नयाँ इतिहास आफै रच्छौँ र नयाँ इतिहास रच्ने कुराको ताकत लिएर हामी अधिवेशनमा आएका छौँ भनेर यी नौजवान साथीहरूको बीचमा हामी जानेछौँ। एउटा किसानले नेपाली काङ्ग्रेस पार्टीलाई हेर्दै गर्दा मेरो विषय उठाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। एउटा उद्यमीले मेरो खोसिएको अवसर मलाई पुनः दिलाइदिने पार्टी भनेर काङ्ग्रेसलाई चिन्नेछ। वैदेशिक रोजगारमा गएको साथीले म वैदेशिक रोजगारमा गएको छु तर मेरो घर र परिवारको लागि विषय उठाइदिने काङ्ग्रेस नेपालमा छ भन्ने हामीलाई भरोसा गर्नेछ। त्यस्तो पार्टी हामी बनाउनेछौँ र ती पार्टीहरू बनाउनका निम्ति हामीले बोलेर हुँदैन खास, हाम्रो कर्मबाट गर्नुपर्नेछ। हामीले एउटा एउटा काम गर्ने तरिका बदल्नुपर्नेछ, त्यो आजैबाट सुरु हुन्छ।
0: यसैबीच राजनीतिक विश्लेषकहरूले यस महाधिवेशनले नयाँपनलाई स्वीकार गरेको टिप्पणी गरेका छन्। साथै असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ़नु र जनविश्वासको दायरा फराकिलो बनाउनु नै नयाँ नेतृत्वको प्रमुख चुनौती र अवसर रहेको विश्लेषकहरूको निष्कर्ष छ।
2: नेकपा एमालेको केन्द्रीय सदस्यमा 13 जना मनोनित भएका छन्। आज सकिएको स्थायी कमिटिको बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सृजना राई, पुष्पा केसी भण्डारी सहित 13 जना नेताहरूलाई केन्द्रीय कमिटिको सदस्यमा मनोनित गरेको हो। 3 दिनसम्म चलेको स्थायी कमिटि बैठकले पार्टीका वडा स्तरका कमिटिहरूको अधिवेशन आउँदो मंगिर 26 गते र नगर तथा गाउँपालिका तहका कमिटिहरूको अधिवेशन पुस 4 गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिनुभयो। त्यस्तै एमाले मंगिर पहिलो हप्ता प्रदेश र जिल्लाका पदाधिकारी तथा पालिका र जनप्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। बैठकले मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधनपछि रिक्त पदमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी माथिल्लो कमिटिमा अनुमोदनका लागि पठाउने निर्णय समेत गरेको छ।
0: सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परामर्श जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले 2 चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खातावाहकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
2: अस्ट्रेलिया सरकारले नेपालको बाढ़ीपछिको राहत पुनर्स्थापना र पुननिर्माणका लागि थप 1,50,00,000 अस्ट्रेलियन डलर अर्थात 1,61,75,00,000 रूपियाँ सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाको औपचारिक भ्रमण र जलवायु परिवर्तन सम्बन्धी उच्चस्तरीय प्रिकोप बैठकमा सहभागी भई आज स्वदेश फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिनुभएको हो। यसअघि अस्ट्रेलियाले घोषणा गरेको 1,10,00,000 डलर सहित अब नेपालका लागि कुल सहायता 2,60,00,000 अस्ट्रेलियन डलर पुगेको छ। यो भनेको 2,80,36,00,000 रूपियाँ बराबर हो। अस्ट्रेलिया भ्रमणका क्रममा विदेश मन्त्री पेन्नी वनसँग भएको द्विपक्षीय वार्तामा बाढ़ीपछिको पुनर्निर्माण, पूर्व सूचना प्रणालीको आधुनिकीकरण र जलवायु सहकार्यबारे छलफल भएको थियो। भेटमा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढ़ाउन पनि आग्रह गर्नुभएको छ। यसैगरी मन्त्री खनालले फिजी र टुबालोमा आयोजित बैठकमा आउँदो COP31 लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै अनुदानमा आधारित जलवायु वित्त र हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.5%

0: 59%।
1: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पृथ्वी राजमार्गको गलौदी खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी, मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता, कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै, आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रच्ने नवनिर्वाचित सभापति थापाको भनाई, राष्ट्रिय परिचय पत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा मानसिक रूपमा अस्वस्थ नागरिकको जीवन, स्वतन्त्रता र मर्यादा सुरक्षित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आज विज्ञप्ति निकालेर आयोगले कानून र कार्यक्रमहरू भए पनि मानसिक रोगबाट प्रभावित व्यक्तिहरूको अधिकार संरक्षण हुन नसकेको जनाएको हो। यस वर्ष भोगाईलाई सुनौ, आवासलाई सम्मान गरौं, परिवर्तनको शुरूआत गरौं भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। तर आयोगको अनुगमनबाट मानसिक रोगीका आवाज र भोगाईप्रति व्यवस्था हुने गरेको तथा दुर्व्यवहार र विभेदका कारण उनीहरूको अधिकार सुरक्षित हुन नसकेको देखिएको छ। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लालसना, आर्थिक कठिनाई र मनोसामाजिक सहयोगको अभावले प्रभावित व्यक्तिहरू सम्मानपूर्वक बाँच्न पाउने अधिकारबाट वञ्चित भइरहेका छन्। विशेष गरी समुदाय स्तरमा मनोसामाजिक परामर्श दिने जनशक्तिको चरम अभाव रहेकाले आयोगले ल्याएको छ। संविधान र जनस्वास्थ्य सेवा ऐनले दिएका स्वास्थ्य सम्बन्धी हक अधिकारको व्यवहारमा प्रभावकारी कार्यान्वयन हुन नसकेको विज्ञप्तिमा उल्लेख छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गर्नुभएको विज्ञप्तिमा मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न र पालिकामा परामर्शदाताको व्यवस्था गर्न तथा सेवालाई विभेदरहित बनाउन माग गरिएको छ।
4: आज सरहरूको विश्व बसाइसराय दिवस। नेपालमा पनि विविध सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मे महिनाको दोस्रो शनिबार र अक्टोबर महिनाको दोस्रो शनिबार मनाइने यो दिवसले हजारौं माइलको यात्रा गरेर आउने पाहुना चराको संरक्षणमा जोड़ दिन्छ। नेपाल चरा पर्यटनका लागि निकै रहेको देश हो। यहाँ अहिलेसम्म अभिलेख भएका 904 प्रजातिका चरामध्ये झण्डै 150 प्रजातिका हिउँदे र 65 प्रजातिका ग्रीष्मकालीन आप्रवासी अर्थात बसाई सरेर आउने चरा रहेका छन्। हालैको तीव्र हावाहुरीका बेला समुद्र तटीय क्षेत्रमा पाइने दुर्लभ कोला हार्ड किङफिसर चरा धनुषामा अभिलेख भएको छ, जसले जलवायु परिवर्तनका कारण चराको उडान मार्ग र आनी बानीमा परिरहेको असरलाई प्रष्ट पार्छ। पछिल्लो समय यी सुन्दर पाहुना चराहरू नेपालमा सुरक्षित छैनन्। बर्ड लाइफ इन्टरनेशनलको पछिल्लो प्रतिवेदन अनुसार विश्वभरका 45% आप्रवासी चराको संख्या घट्दो क्रममा छ भने 11% लोप हुने जोखिममा छन्। नेपालमा पनि सिमसार क्षेत्रको अतिक्रमण, सुक्खापन, खेतबारीमा अत्यधिक विषादीको प्रयोग, उच्च भोल्टेजका विद्युतीय तार र अवैधानिक शिकारका कारण आप्रवासी चराको वासस्थान संकुचित बन्दै गएका नेपाल पंक्षी संरक्षण संघका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाईले बताउनुभयो। उहाँका अनुसार जलपंक्षीको आगमन घट्नु जैविक विविधताका लागि खतराको घण्टी हो। त्यसैले विकास निर्माणका पूर्वाधार बनाउँदा चराको उडान मार्ग र वासस्थानलाई जोगाउन क्षेत्रीय सहकार्य र सरकारी तहबाटै ठोस नीतिको खाँचो देखिएको छ।
5: सुनसरीको धरान उपमहानगरपालिका उडान बीस विष्णु पादुका किसानहरू बाँदरको आतंकका कारण परम्परागत खेती छाडेर अदुवा तथा विसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। बाँदरले मकै कोदो र अम्लिसो खेती नष्ट गर्न थालेपछि विकल्पमा बाँदरले कम क्षति पुर्याउने अदुवा र विसार खेती गर्न थालिएको स्थानीय किसान पदम राईले बताउनुभयो। बाँदरले दुःख दिन थालेपछि मकै खेती छाडेर अदुवा र विसार खेती शुरू गरेको र यसबाट वार्षिक 7 लाख रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाई छ। अहिले यस क्षेत्रका 200 भन्दा बढ़ी किसान अदुवा खेतीमा संलग्न छन्। केहीले अदुवा रोप्न थालेको भए पनि बाँदरको समस्याका कारण विष्णुपादुका क्षेत्रको झण्डै 80% जग्गा बाँझै रहेको स्थानीय वासीको भनाई छ। बाँदर नियन्त्रणका लागि पालिकाले गरेका प्रयास प्रभावकारी नभएको भन्दै उनीहरूले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र योजना बनाउनु पर्ने माग गरेका छन्।
4: बागमती सफाई महाअभियान 700 हप्तामा पुगेको छ। 2070 सालको जेठ 5 गतेदेखि शुरू भएको सफाई महाअभियानमा हरेक हप्ताको शनिबार बिहान 2 घण्टा बागमती सफाई हुँदै आएको छ। भूकम्प कोरोना महामारी लगायतका विषम अवस्थामा पनि नदी किनार नजिक रहेका अभियन्ताहरूले सांकेतिक रूपमा फोहोर टिपेर अभियानलाई निरन्तरता दिएका थिए। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमतीलाई स्नान योग्य अर्थात नुहाउन योग्य बनाउने गरी काम गर्न माग गरेका छन्। महाअभियानबाट प्रभावित भई बागमतीका सहायक नदी र चक्रपथका विभिन्न खण्ड एवं सम्पदा स्थलमा सफाई भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर नदी र सम्पदा स्थलमा समेत 111 ठाउँमा नियमित सफाई भइरहेको महाअभियानले जनाएको छ।
5: नेपाल टेलिकमले विजयादशमी दीपावली तथा छठ पर्वको अवसरमा आकर्षक छूट र बोनस सहितको दशैं तिहार अफर 2083 ल्याएको छ। भोलिदेखि कार्तिक 30 गतेसम्म लागू हुने यस अफर अन्तर्गत नयाँ एफटीटीएच इन्टरनेट जडानमा 500 रूपियाँ शुल्क मिनाहा गरिनुका साथै 100, 150 र 200 एमबीपीएसका वार्षिक प्याकेज लिने ग्राहकलाई 1 महिना थप सेवा दिइनेछ। यस्तै जीएसएम मोबाइल ग्राहकका लागि 499 रूपियाँमा दैनिक 5 जीबी र 699 रूपियाँमा दैनिक 10 जीबी उच्च गतिको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज उपलब्ध हुनेछ। 200 रूपियाँमा सबै नेटवर्कमा 1000 मिनट कुराकानी गर्न सकिने र 900 रूपियाँमा 1000 वटा एसएमएस पठाउन सकिने अफर समेटिएको छ। यी प्याकेजहरूको समय अवधि 30 दिनको रहनेछ।
4: यसैबीच भोलि घटस्थापना, भोलिदेखि नवरात्र अर्थात दशैं शुरू हुँदैछ। नवरात्र शुरू हुने अघिल्लो दिन आज सुर श्राद्धको अन्तिम दिन हो। आज काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा बिहानदेखि श्रद्धालुहरूको बाक्लो चहल पहल देखिएको छ। बागमती नदी किनारमा दिवंगत पितृको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धालु भक्तजनहरूले विधिपूर्वक श्राद्ध तर्पण र पिण्डदान गरेका छन्। हिन्दू परम्परा अनुसार पितृपक्षमा आफ्ना दिवंगत आफन्तप्रति श्रद्धा र सम्मान प्रकट गर्न श्राद्ध गर्ने प्रचलन रहेको छ। पशुपतिका स्थानीय पण्डितका अनुसार पितृको तिथि अनुसार धार्मिक विधि पूरा गर्न देशका विभिन्न ठाउँबाट भक्तजनहरू पशुपति पुगेका छन्।
5: दाङमा जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको ज्यान गएको छ। गडवा गाउँपालिका 1 वनघोषी निवासी 3 वर्षीय लक्ष्मी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब परीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गडवा वनघोषी निवासी ऋषि माझी, उहाँकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गैराती चिकित्सा मृत घोषणा गरेका प्रहरी नायब परीक्षक केसीले जानकारी दिनुभयो। आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज हुनुभएको प्रहरीले जनाएको छ।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: खुशी को कनेक्शन
2: असोज 24 गते शनिबारका दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि, मोबाइल नम्बर 98-480-44-631।
7: पक्राउ गरेको हो। प्रदर्शनकारीहरूलाई प्रदर्शन स्थलमा जानबाट रोक्न सरकारले रेलवे सेवा र मेट्रो स्टेशनहरू बन्द गर्नका साथै इन्टरनेट सेवा पनि अवरूद्ध गरेको छ। सीजेपीले गर्न लागेको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन स्टेशनहरूबाट आउजाउ गर्ने 250 भन्दा बढ़ी रेल सेवाहरू पनि रद्द गरिएको छ। दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले 45 मेट्रो स्टेशनहरूका प्रवेश र निकास बिन्दुहरू बन्द गरेको जनाएको छ।
8: नेपाल दर्पणमा अब खेल खबर। पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली पारा तेक्वान्दो टोली आज जापान प्रस्थान गरेको छ। टोलीमा खेलाड़ी पलेसा गोवर्धन र रेणु तामाङसहित 19 खेलाड़ी, प्रशिक्षक र अफिसियलहरू रहेका छन्। जापानको आइची नागोयामा आउँदो कार्तिक 1 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने पारा एसियाली खेलकुदमा नेपालले तेक्वान्दो, एथलेटिक्स, ब्याडमिण्टन, टेबल टेनिस, पावर लिफ्टिङ, पौड़ी, जुडो र व्हील चेयर टेनिस गरी 8 खेलमा सहभागिता जनाउँदैछ। तेक्वान्दो खेलाड़ी पलेसा गोवर्धनले चीनको हाङझाउमा सम्पन्न अघिल्लो संस्करणमा काँस्य पदक जितेकी थिइन्। उनी पेरिस ओलम्पिकमा पनि काँस्य पदक विजेता हुन्। नेपालले यसपटक पनि पारा एसियाली खेलकुदमा पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
9: आजको रंगदर्पण अभिनेता नाना पाटेकरको अभिनय यात्रा र नेपालबाट पाएको मायामा केन्द्रित छ।
10: तुने खाया?
11: माने आधा खिलाया और
10: आधा अपने हिस्से का मेरे लिए भेज दिया है ना? देख छोटू, आज तक मैंने किसी के हिस्से की भूख प्यास नहीं छीनी, जा अपने हाथों से अपने माँ को खिला।
9: नेपाली चलचित्रको विकास हुनु अघि नेपालमा हिन्दी नाटक र चलचित्र हेर्ने चलन थियो। पछि राजदरबारमा भारतीय चलचित्र ल्याएर हेर्न थालियो। जनसेवा जस्ता चलचित्र प्रदर्शन स्थलमा पनि हिन्दी चलचित्र नै देखाइन्थे। 2022 सालमा आमा चलचित्र बनेपछि नेपाली चलचित्र जगतले नयाँ यात्रा शुरू गर्यो। दैनिक जीवनमा हिन्दी भाषा नबुझ्ने कतिपय नेपालीले हिन्दी चलचित्र हेर्दै जाँदा भाषा बुझ्न थाले। त्यसबेला चलचित्रमा प्रस्तुत गरिने कथा वास्तविक जीवन र नेपाली समाजसँग पनि मिल्दाजुल्दा हुन्थे। यही परिवेशमा भारतीय सिने जगतका अद्भुत कलाकार नाना पाटेकर नेपाली दर्शकमाझ प्रिय अभिनेता मध्ये एक बन्नुभयो।
12: छुपकाय छुपकाय, शरम तो तेरे को आनी चाहिए, आज बचाऊंगा कल कौन बचाने आएगा तेरे को। अरे इज्जत से जीना है तो खुद लड़ना सीखो। ऊपर वाले ने हाथ दिया है लगे फैलाने, मुंह दिया है लगे गिड़गिड़ाने, बचाओ बचाओ कौन आएगा, अरे दांत सिर्फ खाने चबाने के लिए नहीं है, काटो उसको, अरे वो डंडा उठा फोड़ दे उसका सर, हम तमाशा देखेंगे। चौक कलम वाली बाय
13: नाना पाटेकर को कलाकारिता मराठी रंगमंच शुरू भयो। नाटक शुरू भएको उहाँको अभिनय यात्रा सन् 1978 मा गमन चलचित्र मार्फत ठूलो पर्दासम्म पुग्यो। त्यसपछि सन् 1999 मा प्रदर्शनमा आएको परिन्दा चलचित्रले उहाँलाई गम्भीर र प्रभावशाली अभिनेताका रूपमा स्थापित गर्यो। फरक संवाद शैली र सशक्त अभिनय उहाँको विशेषता बन्यो।
12: चुनाव जित्ते ही ऐसे गायब हो गया जैसे गधे के सर से तीन
10: खूब मारी सबकी बहुत माल बटोरा।
12: चुनाव लड़ाया हमने, मिनिस्टर बनाया, फूल के खरबूजा बन गया। गाँव मा सड़क नहीं, पानी नहीं, अस्पताल नहीं, ये होटल मा बैठे मुर्गी तोड़ा दारू पिया।
13: नाना पाटेकर आफूले निर्वाह गर्ने पात्रमा पूर्ण रूपमा डुब्नुहुन्थ्यो। उहाँले अभिनय गरेका पात्रले प्राय समाजमा विद्यमान अन्याय, अत्याचार र मानवीय संवेदनालाई प्रतिनिधित्व गर्थे। खलनायकदेखि भावनात्मक र हास्य भूमिकासम्म उहाँले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्नुभयो। हरेक भूमिकामा फरक देखिन सक्नु नै उहाँको विशेषता थियो। सामाजिक सञ्जालमा भाइरल उदय भाइको मिम पनि उहाँको अभिनयमा देखिने यही विविधताको एउटा उदाहरण हो। पर्दामा उहाँले बोल्ने संवाद बनावटी लाग्दैनथे।
10: देखे भगवानका दियावा सब कुछ है, दौलत है, शौहरत है, इज्जत है, इतना रुतबा ही शर्म है कि किसी भी घर में अगर रिश्ता बनाना चाहूँ तो कोई ना नहीं कह सकता।
12: मैं तो एक्साइटमेंट में आकर, अरे एक्साइटमेंट मतलब क्या, कहाँ बैठा हूँ, किससे बात कर रहा हूँ, क्या बात कर रहा हूँ समझ में नहीं।
10: कंट्रोल कंट्रोल उदय।
14: अबे ओ दिवाली की फुलझड़ी जला डालूंगा अभी, जानता है ना तू किससे बात कर रहा है।
13: नाना पाटेकर को अभिनय में पात्रलाई जीवंत बनाने अद्भुत क्षमता थियो। वहां को अभिनय ले पात्रलाई न्याय गर्नु का साथ ही आम नागरिक का भावना र आवाजलाई स्वाभाविक रूपमा व्यक्त गर्थ्यो। संवाद लेखनमा समेत उहाँको रुचि र योगदान रहेकाले उहाँका संवादमा आम मानिसले बोल्ने भाषाको प्रभाव देखिन्थ्यो। भूगोल फरक भए पनि समाजका समस्या, अन्याय र मानवीय संवेदना उस्तै हुने भएकाले नेपाली दर्शकले पनि उहाँका संवादमा आफ्नै जीवनका अनुभव भेटे। अभिनयकै बलमा स्थापित हुनुभएका नाना पाटेकरले नेपालबाट पनि उत्तिकै माया पाउनुभयो।
10: चश्मा उतार, आँखें मिलाने से शर्माता है का? हाँ? मैं मिलने जाऊंगा कलेक्टर को। हाँ? अरे अपनी धोती झाड़ दू तो 15 कलेक्टर गिर जाएंगे फर फर करके। साला कहाँ भेज रहे हो,
12: कालीगढ़ी भेज रहे थे तू? महाराज के आदमी आते हैं ना उधर शिकार करने।
13: नाना पाटेकर सादा जीवनशैली रुचाउने कलाकारका रूपमा पनि परिचित हुनुहुन्थ्यो। नाम फाउन्डेशन मार्फत किसानको समस्या समाधान र ग्रामीण समुदायको सहयोगका लागि उहाँले गर्दै आएको काम उहाँको अभिनय बाहिरको अर्को पहिचान हो। उहाँको योगदानको कदर गर्दै भारत सरकारले पद्मश्रीबाट सम्मान गरेको छ। उहाँले अन्य थुप्रै राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्नुभएको थियो। नाना पाटेकरको अभिनय यात्राबाट नयाँ पुस्ताका कलाकारले सबैभन्दा पहिले सिक्नुपर्ने कुरा मेहनत हो। अभिनयलाई जीवन्त बनाउन कलाकार पात्रसँग मात्र होइन समाजसँग पनि भिज्नुपर्छ। चलचित्र विश्लेषक मोहन निरौला,
15: अभिनय यसरी पनि गरिदोर्छ भनेर मेहनत चाहिँ गर्नु पर्यो। मेहनत गरियो भने एउटा उचाइमा पुग्न सकिन्छ र जीवन्त अभिनय गर्नुपर्छ कुनै पनि कलाकारले चरित्रसँग भिजेर समाजसँग भिजेर भन्ने एउटा पाठ चाहिँ सिकिन्छ।
8: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: पृथ्वी राजमार्गको गलौदेश खण्डमा अवरूद्ध सड़क खुलाउने प्रयास जारी। मुगलिन काठमाडौँ सड़क अवरूद्ध भएपछि हेटौँडा मार्गमा यात्रुवाहक गाड़ीलाई प्राथमिकता।
8: कांग्रेस महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना चल्दै आफूहरू इतिहासको ब्याज खाएर नभई कर्म बदलेर नयाँ इतिहास रचना आएको नवनिर्वाचित सभापति थापाको भनाई।
7: मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन राष्ट्रिय मानवाधिकार आयोगको आग्रह। सबै पालिकामा मनोसामाजिक परामर्शदाता राख्न सुझाव।
8: दिल्लीमा कांग्रेस जनता पार्टीको प्रदर्शनमाथि प्रहरीको धरपकड, तीनजना पूर्व मुख्यमन्त्री सहित सयौं पक्राउ।
7: र एसियाली पारा खेलकुदमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान।
8: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं।

0: sip on your extreme energy drink.
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: Radio Bini FM, Radio Bini FM,
4: Radio Bini FM, 98.6, 102.7 MHz.

0: मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एकजना पैदल यात्रीको ज्यान गयो, दुईजना घाइते। सहमतिपछि बाटो भने खुल्यो।
1: कर्णालीमा बेरोजु घटाउने र वित्तीय प्रगति बढ़ाउने चुनौती बन्दै थप बेरोजु हुन नदिन निर्देशन।
0: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु।
1: र विश्वकप लीग दुई अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भोलि नेपालले क्यानाडासँग खेल्ने एक दिवसीय मान्यता जुगाउने लक्ष्य।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एकजना पैदल यात्रीको ज्यान गएको छ भने उहाँका श्रीमती सहित दुईजना घाइते भएका छन्। दैलेखको भैरवी गाउँपालिका घर भएर हाल वीरेन्द्रनगर नगरपालिका 10 बुधबुदेमा बस्दै आएका 27 वर्षीय विवेक थापाको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विवेकलाई कर्णाली प्रदेश अस्पताल कालागाउँबाट थप उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले विवेकका श्रीमती सुनिता थापा र मोटरसाइकल चालक वीरेन्द्रनगर 10 20 वर्षीय दिपेश चौधरी घाइते भएको बताउनु भएको छ। सुनिता र चालक चौधरीलाई थप उपचारका लागि नेपालगंज लगिएको उहाँको भनाइ छ। प्रहरीले घुस्राबाट तीनकुने चोकतर्फ हिँडेको लुम्बिनी प्रदेश 7-2-20-09 नम्बरको बुलेट मोटरसाइकलले थापा दम्पतिलाई हिजो साँझ ठक्कर दिएको जनाएको छ। यसैबीच मृतकका आफन्तहरूले उचित राहत र मोटरसाइकल चालकलाई कार्यवाहीको माग गर्दै आज टायर बालेर प्रदर्शन गरेका छन्। उनीहरूले दिउँसो एयरपोर्ट चौक टायर बालेर प्रदर्शन गरेका र अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायातका साधनलाई रूट परिवर्तन गराएर गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ। दिनैभर जसो अवरूद्ध भएको सड़क सहमतिपछि भने खुलेको छ। दुर्घटनामा मृत्यु भएका विवेकका परिवारलाई उचित राहत रकम दिन ठक्कर दिने मोटरसाइकल चालकका परिवार सहमत भएपछि आन्दोलन स्थगित गरिएको हो।
0: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। गेरुवा नदीमा माछा मार्दै गर्दा गोहीको आक्रमणमा परि मधुबन नगरपालिका 3 कोठिया घाटका 50 वर्षीय पुष्पा लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँ घर नफर्किएपछि खोजी गर्ने क्रममा नदीमा गोहीसँगै मानिसको टाउको देखिएको थियो। खोजीका क्रममा लामिछानेको शव नदीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
1: जंगली च्याउ खाँदा दाङमा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गडवा गाउँपालिका 1 मन घुसेका 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी हेमबहादुर केसीले बताउनुभयो। जंगली च्याउ खाएपछि वन घुस्रीका ऋषि माझी र उहाँका श्रीमती सुमित्रा माझी र 3 वर्षीय छोरी लक्ष्मी बिरामी पर्नु भएको थियो। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमय अस्पताल लगी पनि बचाउन नसकेको प्रहरीले जनाएको छ।
0: दाङको लमय नगरपालिका 1 सुन्दरबारीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसको ठक्करबाट घोराई उपमहानगरपालिका 17 चौघेराका 50 वर्षीय चेत बहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। उहाँ लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुन्दरबरीमा नेपालगंजबाट काँकडभिट्टातर्फ हिँडेको प्रदेश 1-01-001-4148 नम्बरको बसले केसीले चलाएको लुम्बिनी प्रदेश 03-001-8598 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। बसको ठक्करबाट घाइते केसीलाई उपचारका लागि लमही अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन्। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।
1: प्रहरीले सुर्खेतको जंगलबाट एकै दिन 18 थान भरुवा बन्दुक फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले पश्चिम सुर्खेतको चौकनी र बराहाचाल गाउँपालिकाका जंगलबाट यी बन्दुक बरामद गरेको जनाएको छ। विशेष सूचनाका आधारमा अहिलेका प्रहरी कार्यालय बाबेश्वरबाट बाबेश्वरका प्रहरी निरीक्षक भूपेन्द्र साई कमानमा खटिएको प्रहरीको टोलीले बन्दुक बरामद गरेको हो। टोलीले चौकनी गाउँपालिका 7 सान्ने घारीको जंगलमा लुकाई छिपाई राखेको 5 थान भरुवा बन्दुक बरामद गरेको छ। यस्तै चौकनी गाउँपालिकाकै वडा नम्बर 1 धामी सेनको जंगलमा बाह्र थान बन्दुक लुकाई छिपाई राखेको अवस्थामा भेटिएको हो। यता प्रहरी चौकी रानी घाटबाट खटिएको प्रहरीको टोलीले बराहताल गाउँपालिका एक मालाको ज्यामिरे जंगलमा लुकाई छिपाई राखेको थान बन्दुक फेला परेको छ। यो बन्दुक कसले र किन राख्यो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशमा वित्तीय प्रगति बढ़ाउने, बेरोजी न्यूनीकरण गर्ने र सुशासन कायम गर्ने विषय प्रदेश सरकारका मन्त्रालय तथा मातहतका निकायका लागि चुनौती बन्दै गएको छ। प्रदेश सरकारका कार्यालयमा देखिएको बेरुजु घटाउन र थप बेरुजु हुन नदिन मन्त्रालयका सचिव तथा मातहतका कर्मचारीलाई विशेष ध्यान दिन निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयद्वारा आयोजित आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा कार्यक्रममा बजेटको प्रभावकारी कार्यान्वयन, वित्तीय अनुशासन, बेरुजु असुली र कर्मचारीको जवाबदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिइएको हो। प्रदेशलाई सुशासनको मार्गमा अघि बढ़ाउन सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकलाई प्रभावकारी, छरितो र सहज सेवा प्रदान गर्न प्रविधिको प्रयोगमा जोड़ दिइएको छ। सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउन स्थानीय तहसंघको समन्वय तथा सहकार्यलाई समेत प्राथमिकता दिनुपर्नेमा मन्त्रीहरूले जोड़ दिएका छन्। समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेश सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा निकायले आर्थिक वर्ष 2082-83 सम्पादन गरेका कार्य, बजेट खर्च, राजस्व संकलन, बेरुजुको अवस्था तथा नीतिगत उपलब्धिबारे प्रगति विवरण प्रस्तुत गरेका थिए। प्रस्तुत विवरण अनुसार प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा निकायमा 2,976 कर्मचारीको दरबन्दी रहेकोमा 2,259 जना कार्यरत रहेका छन् भने 717 पद रिक्त रहेका छन्। त्यस्तै कर्णाली प्रदेशका 79 स्थानीय तहमा 5,660 कर्मचारीको दरबन्दी रहेकोमा 4,297 जना कार्यरत र 1,363 पद रिक्त रहेको जनाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनियो छोटो विश्राम।

0: Media
1: Extreme Energy Drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही गाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: सूचना के तपाईँमा हातका औँलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औँला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरी चोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
6: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले मोटरसाइकलको ठक्करबाट वीरेन्द्र नगरमा एकजना पैदल यात्रीको ज्यान गयो, दुईजना घाइते, सहमतिपछि बाटो भने खुल्यो, कर्णाली बेरुजु घटाउने र वित्तीय प्रगति बढाउने चुनौती बन्दै थप बेरुजु हुन नदिन निर्देशन लगायतका खबर प्रस्तुत गर्यो।
5: अब बाँकी खबर रूकुम पश्चिमको पुरानो एक सड़क खण्डमा 27 वर्षपछि स्तर उन्नति तथा कालोपचेको काम शुरू भएको छ। मुसेको नगरपालिका स्थित शीतल पोखरीबाट सुनखेत हुँदै चुनुवाङ जोड्ने सड़कको स्तनोति शुरू भएको हो। ग्रामीण सड़क संजाल सुधार आयोजना अन्तर्गत स्तनोति आह्वान भएको हो। आयोजना प्रमुख हरि ओलीले 18.4 किलोमिटर सड़क खण्डको स्तर उन्नति तथा कालो पत्रका लागि काम शुरू भएको बताउनुभयो। दुई वर्षभित्र निर्माण सम्पन्न हुने यस कार्यका लागि निर्माण व्यवसायीसँग 34.18 करोड़ रूपियाँ सम्झौता भएको हो। यो सड़कले मुसेको नगरपालिका 4, 6, 9 र 9 हुँदै लुम्बिनी प्रदेशको पूर्वमा पर्ने चुनुमाङ गाउँ जोड्ने गर्दछ। पटक पटक योजना र बजेट विनियोजन हुँदा पनि लथालिङ्ग अवस्थामा पुगेको यो सड़कको स्तर उन्नतिको काम शुरू भएपछि स्थानीयवासीमा आशावादी आशा पलाएको छ। मुसिकोट नगरपालिका 10 का वडा अध्यक्ष धनबहादुर खड्काले 27 वर्षपछि सड़कको काम पूरा हुने आशा जगेको बताउनु भएको छ।
0: बाटोमा डेंगूको संक्रमणबाट संक्रमण बढ्न थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले हालसम्म 90 जनामा डेंगूको संक्रमण पुष्टि भएको जनाएको छ। नेपालगंज उपमहानगरपालिका सबैभन्दा बढ़ी संक्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्न प्रसाद शर्माले बताउनुभयो। कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, राप्ती सुनारी गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेंगूको संक्रमण देखिएको छ। नेपालगंजको भेरी अस्पताल, संजीवनी अस्पताल लगायतका अन्य अस्पतालहरूमा जाँचका क्रममा 90 जनामा संक्रमण पुष्टि भएको हो। शर्माले डेंगू संक्रमण देखिएका बिरामी मध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा उपचार जारी रहेको बताउनुभयो। डेंगू संक्रमणको जोखिम बढ़ेपछि जोखिम न्यूनीकरणका लागि नेपालगंज उपमहानगरपालिकाले लार्वा नष्ट अभियान सञ्चालन गर्न लागेको छ। डेंगू संक्रमणको जोखिम न्यूनीकरण गर्ने स्थानीय तहका 23 वटा वडामा लामखुट्टेको वासस्थान सहित लार्वा नष्ट अभियान सञ्चालन गर्न लागेको हो। उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख जागेश्वर बस्नेतले अभियान अन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलर लगायतका पानी जम्मा हुने स्थानमा डेंगू सार्ने लामखुट्टेको वासस्थान तथा लार्वा खोजी गरी नष्ट गरिने बताउनुभयो। डेंगू सार्ने लामखुट्टे मंगसेपसम्म सक्रिय रहने भएकाले यो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागेको नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। विपन्न नागरिक सशक्तिकरण केन्द्र वीरेन्द्रनगर नगरपालिका 8 को प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले मया प्रसाद जैशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। आज वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले जैशीको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत निर्वाचन प्रक्रिया मार्फत चयन गरेको हो। नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा शीला सुनार, सचिवमा प्रेम बहादुर गन्धर्व, सहसचिवमा टेकबहादुर ओड र कोषाध्यक्षमा धीरजा जैशी चयन हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा शोभा सुनार, धनसरा मिजार, कमल पुरी र भीमप्रसाद जैशी निर्वाचित हुनुभएको छ। कार्यक्रममा संस्थालाई सहयोग तथा समन्वय गरेको योगदानको कदर गर्दै इन्से कर्णाली प्रदेशका अधिकृत जगत दल जनला विकलाई सम्मान गरिएको थियो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले विपन्न तथा पछाडि पारिएका समुदायको आर्थिक, सामाजिक र शैक्षिक अवस्था सुधार गर्न स्थानीय सरकार र सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विपन्न नागरिकलाई राज्यबाट प्राप्त हुने सेवा सुविधा र अवसरमा पहुँच पुर्याउन यस्ता संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभएको छ। वीरेन्द्रनगर नगरपालिका वड़ा नम्बर 16 का वड़ाध्यक्ष दण्डबहादुर विकले विपन्न नागरिकको समस्या पहिचान गरी उनीहरूको जीवनस्तर सुधार गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। उहाँले लक्षित समुदायको आवश्यकता र प्राथमिकताका आधारमा योजना निर्माण तथा कार्यान्वयन गर्न सके सशक्तिकरण अभियान प्रभावकारी हुन सक्ने धारणा राख्नुभयो। वीरेन्द्रनगर नगरपालिका 6 का वड़ा सदस्य कमला नेपालीले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका नागरिकलाई अवसर र अधिकारका विषयमा सचेत बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले महिला, दलित तथा विपन्न समुदायको सहभागिता र नेतृत्व विकासमा जोड़ दिनुपर्ने उल्लेख गर्नुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अधिकृत नरेन्द्र खत्रीले विपन्न नागरिकको सशक्तिकरणलाई मानवाधिकारसँग जोड़ेर हेर्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र सम्मानपूर्वक बाँच्न पाउने अधिकारमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा सहभागी वक्ताहरूले विभिन्न नागरिकको हकित संरक्षण क्षमता विकास जीविकोपार्जनमा सहयोग र राज्यका सेवा सुविधामा पहुँच अभिवृद्धि गर्न संस्थाले योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड़ दिएका छन्। संस्थाको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी दिनमा विपन्न नागरिकको सशक्तिकरण अधिकार संरक्षण र सामाजिक विकासका क्षेत्रमा सहकार्य बढ़ाउने अपेक्षा गरिएको छ।
7: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। लभनरको छोटो विश्राम।
8: तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
7: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
8: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
7: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
8: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802-90053, फोन नम्बर 083-523-400 वा 9802-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
7: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
8: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिदा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98481-313।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198-198।
5: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: जनता केवल 5 दशक देखी रेडियो भेरी एफएम
1: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा प्रमाणादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक व्यवस्था गर्न आदेश दिएको हो। अदालतले दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा प्रवाह गर्न भनेको छ। आदेशमा राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म अन्य परिचय खुल्ने कागजातका आधारमा बैंकिङ सेवा उपलब्ध गराउन भनिएको छ। अधिवक्ता सरिता अधिकारीले दायर गर्नुभएको रिटमा सुनवाई भएको हो। रिटमा बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान केवाईसी विवरण अध्यावधि गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्रिय परिचय पत्र वा त्यसको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्थाले सर्वसाधारणलाई समस्या पारेको उल्लेख गरिएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय नम्बरलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। राष्ट्र बैंकले यसअघि असोज मसान्तसम्म पुराना खाता बाहेकले पनि राष्ट्रिय परिचय पत्र अध्यावधि गराइसक्न भनेको थियो।
2: भेरी खबरमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले भोलि केरलासँग प्रतिस्पर्धा गर्नेछ। खेल मस्कट स्थित अल अमिरात क्रिकेट मैदानमा हुनेछ। शीर्ष चार भित्र रहेर सिधै छनौट हुने सम्भावना सकिएपछि नेपालको अब शीर्ष छमा रहेर एक दिवसीय मान्यता जोगाउने मुख्य लक्ष्य बनेको छ। ओमानले क्यानाडालाई 41 रनले पराजित गरेपछि नेपालको शीर्ष चारमा रहँदै विश्वकपको ग्लोबल छनौटमा सिधै प्रवेश पाउने सम्भावना समाप्त भएको छ। नेपालको यो नै अन्तिम श्रृंखला भएकाले चार मध्ये तीन खेल जिते शीर्ष छमा रहनेछ भने नत्र अरू टोलीको नतिजामा भर पर्नुपर्ने बाध्यता रहेको छ। लिग दुईबाटै आवश्यक लक्ष्य हासिल गर्न नसके नेपालका लागि विश्वकप छनौट प्लेअफ मार्फत अघि बढ़ने अर्को विकल्प भने बाँकी रहनेछ। अब आठ टोली सहभागी लिग दुईमा नेपालले अहिले 32 खेलबाट 24 अंक सहिता सातौं स्थानमा छ भने क्यानाडाले 33 खेलबाट 25 अंक जोड़ेको छ। लिग दुईमा लय अनुसार प्रदर्शन गर्न नसकेको नेपालले पछिल्ला खेलमा भने लयमा रहेको छ। मलेसियामा आयोजित एसीसी प्रिमियर कपमा अपराजित रहँदै उपाधि जितेको नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा स्थान बनाएको छ। जापानमा आयोजित एसियाली खेलकुदमा T20मा अफगानिस्तानमाथि निकालेको जीतले पनि टोलीको मनोबल बढ़ाएको हो।
1: र अस्ट्रेलियाका अलराउण्डर विल वशिष्ठ नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाण्ड गुर्खा आजबाट खेल्नुहुने भएको छ। काठमाण्डले सामाजिक सञ्जाल मार्फत वशिष्ठलाई अनुबन्ध गरेको जानकारी गराएको हो। वशिष्ठले एनपीएलको अघिल्लो दुई संस्करणमा कर्णाली याक्सबाट खेल्नुभएको थियो। काठमाण्डले यसअघि अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नर, श्रीलंका शाहान आरिचिङ्गे र भारतका केएस भरतलाई पनि टोलीमा समेटिएको जनाएको छ। 33 वर्षीय वशिष्ठ ब्याटिङसँगै अफ ब्रेक बलिङ गर्ने क्षमता भएका खेलाड़ी हुनुहुन्छ। उहाँले सन् 2012मा अस्ट्रेलियाको 19 वर्ष मुनिको टोलीको कप्तानी गर्नुका साथै यो उमेर समूहको विश्वकप खेल्नु भएको थियो।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। विदा हुन गएसम्मका मुख्यमुखी खबरका शीर्षकहरू फेरि एकपटक।
1: मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा एकजना पैदल यात्रीको ज्यान गयो, दुईजना घाइते। सहमतिपछि अवरूद्ध बाटो भने खुल्यो।
2: कर्णालीमा बेरोजगारी घटाउने र वित्तीय प्रगति बढ़ाउने चुनौती बन्दै थप बेरोजगारी हुन नदिने निर्देशन।
1: बर्दियामा माछा मार्ने क्रममा गोहीको आक्रमणबाट एकजनाको मृत्यु।
2: र विश्वकप लीग दुई अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा भोलि नेपालले क्यानाडासँग खेल्ने एक दिवसीय मान्यता जोगाउने लक्ष्य।
1: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
3: सूचना
4: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नु हुन अनुरोध गर्दछौ।
3: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-41-117।
0: रेडियो भेरी एफएम

0: श्री मार्कण्डेय पुराण अन्तर्गत देवी महात्म्यको मधुकैटव वध नामको पहिलो अध्याय पूरा भयो।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा। लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दसैँको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
7: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
6: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
7: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
6: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083-523-400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
6: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो।
8: सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
9: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
8: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
9: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
8: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
9: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
8: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
10: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
11: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
10: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
11: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
10: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
11: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
10: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
11: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
12: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
13: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151915090 97151915090
9: सूचना
14: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ
9: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने धेरै रिस उठ्ने निन्द्रा नलाग्ने छटपटी हुने बरबराउने नशा तथा लागु पदार्थ सेवन गर्ने मन आत्तिने मनमा धेरै कुरा खेल्ने आत्महत्याको सोच या प्रयास गर्ने धेरै भीडभाडमा बस्न मन नपराउने साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ
15: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 0385215599 र मोबाइल नम्बर 98480-39117
16: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ
17: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ
18: हाम्रा सेवाहरू
19: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाघ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
18: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631। सूचना
20: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
18: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
20: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
21: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेसै बाइजना भयो
22: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
21: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
22: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
18: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
23: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
24: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9740386175 र 9840349576।
25: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
18: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
23: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 9745533975 र 9814480031।
18: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगल